0: जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: हाम्रा सेवाहरू:
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हार्ट चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0449412020।
1: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
3: एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति, समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइपर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियो सदस्य महानुभावजीहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाई एक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते, काठमाडौँ सेवा केन्द्र, काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली, एकाई दुई रामेछाप जिल्ला क्षेत्रमा 2083 आसबिन 20 गते मंगलबार, प्रीति सेवा केन्द्र, प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, भोजी सेवा केन्द्र, भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, ठोसी सेवा केन्द्र, ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, गर्जाङ सेवा केन्द्र, गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, रसनालु सेवा केन्द्र, रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, बेताली सेवा केन्द्र, बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र, राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्राङ्गण र एकाई तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आसबिन 22 गते बिहिबार, मुख्य कार्यालय, मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू, गौरव सेवा केन्द्र, गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, मेलमिलाप सेवा केन्द्र, मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, सुइरे सेवा केन्द्र, सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, चरीकोट सेवा केन्द्र, चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र, एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते, सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र, स्थान मुख्य कार्यालयको सभा हल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू: साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभास्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikritfriendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव एकीकृत फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5, दोलखा।
4: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
5: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
4: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
5: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
4: साधारण सभा हुने मिति, समय र स्थान, मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म, स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
5: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014, सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
4: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्। कुनै पक्ष तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता बामा त्याग्न सक्नुहुन्छ। आफै भयो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु

0: गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँडसँग खर्च गर्नुहुन्छ।
1: त्यसैले अभिबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
0: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास त्रुटि संघको संयुक्त अपील।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्व सँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 6 गते मंगलबार, सेप्टेम्बर 22 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको एकादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: असोज 9 देखि 11 गतेसम्म देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने, उच्च सावधानी अपनाउन विपद व्यवस्थापन प्राधिकरणको आग्रह। भोटेकोशी बाढ़ीको 27 दिनमा पनि सड़क सम्पर्कमा जोड़िएनन् नुवाकोट र रसुवा।
1: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आज न्यूयोर्क जाँदै विपद र जलवायु न्यायबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन। बाढ़ी प्रभावित क्षेत्रका 15 स्थानीय तहमा पोषण आपूर्तिका लागि विशेष अभियान चलाइँदै।
0: नेकपाको एकता महाधिवेशनको मिति सर्ने, नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान। आपूर्ति श्रृंखलामा 5 तहका बिचौलिया 2 तहमा झार्ने सरकारको प्रयास।
1: संयुक्त राष्ट्रसंघद्वारा विश्वव्यापी रूपमा शान्तिको आह्वान। विश्व महामारीको सामना गर्न तयारी नपुगेको डब्ल्यूएचओको भनाई। सुडानमा 50 लाख भन्दा बढ़ी विस्थापित नागरिकद्वारा घर फर्किन आग्रह।
0: र विश्व एसियाली खेलकुदमा नेपाली खेलाड़ीको प्रदर्शन निराशा। जुडो टोलीको विदाई, पेस एक्सलाई महिला फुटसलको उपाधि।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा विपद र जलवायु अध्ययन न्यायका बारेमा अध्ययन गर्नको लागि विशेष संसदीय समिति गठन भएको प्रसंग।
1: प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनका लागि संसदीय विशेष समिति गठन गरेको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूबीचको सहमतिमा सभाले विशेष समिति गठन गरेको हो। समितिलाई 8 बुँदे अधिकार क्षेत्र दिएको छ। यसअघि 2072 वैशाख 12 भूकम्पपछि उद्धार, राहत र पुननिर्माणमा सरकारलाई नीतिगत निर्देशन र सहजीकरणका लागि तत्काल संविधान सभा व्यवस्थापिका ले विशेष समिति बनाएको थियो। हिमालमा भइरहेको जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनस्थापना, पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने नीतिगत विषयमा केन्द्रित रहने गरी समिति गठन भएको हो। 15 सदस्यीय समितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका संसदीय दलका उपनेता गणेश प्राजुली रहनु भएको छ। समितिमा संयोजक सहित रासुपाबाट 8, नेपाली कंग्रेस र नेकपा एमालेबाट 2-2 जनाको प्रतिनिधित्व रहेको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट 1-1 जनाको प्रतिनिधित्व रहेको छ।

0: समिति जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्न समिति गठन गरिएको सभामुख डोलप्रसाद अरियालले बताउनुभयो।
1: समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ। समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नुहुनेछ। विषयगत अनुभव, समावेशिता तथा विपद प्रभावित क्षेत्रको प्रतिनिधित्व समेतका आधारमा निम्नानुसार 15 सदस्यीय रहेको समिति गठन हुनेछ।
0: समितिलाई हिमालमा जलवायु परिवर्तनको प्रभाव अध्ययनको मुख्य जिम्मेवारी दिइएको छ। हिमाली तापक्रम, हिमपाद, हिमनदी, हिमताल तथा जलाधारमा भइरहेको परिवर्तन र त्यसबाट उत्पन्न जोखिम सम्बन्धी उपलब्ध अध्ययन तथा तथ्याङ्कको समीक्षा गर्ने अधिकार क्षेत्र पनि समितिलाई तोकिएको छ। यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानु अघि आवश्यक छलफलका लागि प्रमुख प्रतिपक्ष दलका प्रतिनिधिलाई बोलाउनु भएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको भेटमा भोटेकोशी बारीको विषय राष्ट्रसंघको महासभामा गम्भीर रूपमा उठाउन सुझाव दिएको कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले बताउनुभयो। जलवायु परिवर्तनमा नेपालको भूमिका न्यून रहे पनि त्यसको ठूलो असर भोग्नु परिरहेको भन्दै उहाँले क्षतिपूर्ति सहित जलवायु न्यायको आवाज उठाउन आग्रह गर्नुभएको थियो। यसैबीच संयुक्त राष्ट्र संघीय महासभाको 81 सत्रका उच्चस्तरीय बैठकमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयर्क जाँदै हुनुहुन्छ। उहाँ 14 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। गत चैतमा प्रधानमन्त्री भएका शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले नेपाली समयअनुसार 9 असोज बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले आउने जाने बाहेक 3 दिन न्यूयोर्क रहँदा जम्मा एउटा द्विपक्षीय भेटवार्ता गर्ने पनि तय भएको छ।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जारी गरेको सूचना अनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनका आधारमा यही असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहोरी सहित भारीदेखि धेरै भारी पानी पर्ने सम्भावना रहेको ल्याएको हो। कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि ठूलो पानी पर्ने अनुमान गरिएका कारण सावधानी अपनाउन अनुरोध गरिएको प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
3: जल तथा मौसम विज्ञान विभागबाट जारी भएको विशेष बुलेटिन अनुसार यही 2083 असोज 8 गतेदेखि 12 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। उक्त विशेष बुलेटिनलाई ध्यान दिँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ। विशेष बुलेटिन र एडभाइजरी अनुसार उक्त अवधिमा देशैभर उच्च सतर्कता अपनाउनु हुन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग र अन्य आधिकारिक निकायबाट जारी हुने सूचना तथा जानकारीलाई विशेष ध्यान दिँदै सो अनुसार पूर्व सतर्कता अपनाउनु हुन र उक्त अवधिमा यात्रा सकभर नगर्नु नगराउनु हुन र आवश्यक परेको खण्डमा प्रति कार्यका लागि तयारी रहनु हुन सम्पूर्ण महानुभावहरूलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अनुरोध गर्दछ।
2: मौसम विभागका अनुसार उत्तर अण्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भाग नजिकमा छ। उक्त प्रणाली थप सशक्त भई पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्दै नेपालतर्फ प्रभाव पार्ने सम्भावना रहेको जानकारी दिएको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन सहित मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढ़ी, पहिरो तथा गेग्रान बहावका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने पनि प्राधिकरणले आकलन गरेको छ। विशेष गरी नदी तथा खोलामा पानीको सतह बढ़न सक्ने भएकाले तटीय किनार क्षेत्रका बासिन्दाहरूलाई सावधानी अपनाउन र जोखिमयुक्त स्थानमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सर्न पनि सुझाव दिएको छ। प्राधिकरणले हिजो 77 जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवाला निकायसँग छलफल गर्दै कसरी जोखिम कम गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल गरेको छ।
0: रसुवाको भोटेकोशी बारी प्रभावितको पोषण सुधार र जनस्वास्थ्य जोखिम कम गर्न तीनै तहका सरकार बीच राम्रो समन्वय हुनुपर्नेमा सरकारवाला निकायका प्रतिनिधिले जोड़ दिएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकोराम नेपालले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा हिजो टेको स्थित परिवार कल्याण महाशाखाको सभाकक्षमा गरेको बहु सरकारवाला पोषण संवाद कार्यक्रममा उनीहरूले विनाशकारी बाढ़ीपछि दीर्घकालीन रूपमा कुपोषणको जोखिम हुने भन्दै सरकारी तथा गैर सरकारी निकाय बीच आवश्यक समन्वय गर्न पनि अनुरोध गरेका थिए। छलफल कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बाढ़ी प्रभावित 15 स्थानीय तहमा रहेका समुदायका नागरिक र होल्डिङ सेन्टरमा पुगेका बालबालिका गर्भवती सुत्केरी किशोर किशोरीको पोषणको अवस्थाका बारेमा तथ्याङ्क लिने काम भइरहेको समेत बताउनुभयो।
4: सीमित स्रोत र साधनभित्र पसेर हामीले अलि ठूलो काम गर्नुपर्ने यो स्थिति आएको बेला हो कि जस्तो मलाई लाग्छ। बालबालिका होइन र विभिन्न जोखिम समूहमा पर्ने जुन समूहका पब्लिकहरूलाई अहिले मैले चाहिँ बाहिरबाट आएका खानेकुरा चाहिँ तत्कालको लागि जुन खाद्य संकटलाई कम गर्नको लागि र त्यो जोखिमबाट अझै जोखिममा नजाउँ विभिन्न उमेर समूहका व्यक्तिहरू भन्नको लागि भने विद्यालय शिक्षा स्कूलका बालबालिकाहरूलाई पनि यो खाद्यको यो खानेकुराहरूको बारेमा खानपानको बारेमा त्यो पनि एउटा हाम्रो नियमित कार्यक्रमहरू त्यहाँ हामी जोडेका छौं।
0: बाल स्वास्थ्य सेवा तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले भोटेकोशी बारी प्रभावितमा झाडा पखाला हैजाको जोखिम हुने भएका कारण हेलिकप्टर र ड्रोनबाट भए पनि खोप प्रभावित 15 स्थानीय तहमा पठाइएको समेत बताउनुभयो।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशी बाढ़ी प्रभावितलाई प्याकेजमै राहतको व्यवस्था गर्न सुझाव,
5: खाद्य सुरक्षा आइहाल्यो, पोषणको कुरा आयो, उहाँहरूलाई बिरामी हुँदाखेरिको औषधि उपचारका कुराहरू भयो, उहाँहरूको महिनावारीको लागि महिनावारी स्वच्छताको कुराहरू, मातृत्व सुरक्षाका कुराहरू चाहिँ प्याकेजमै हुनुपर्छ जस्तो लाग्छ मलाई।
0: नेकपा एमाले महाधिवेशनको मिति नेकपाको एकताको मिति सर्ने, नेतृत्व नछाने एमाले अध्यक्ष ओलीको अडान, आपूर्ति श्रृंखलामा पाँच तहका बिचौलिया दुई तहमा झार्ने सरकारको प्रयास लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
7: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नुपर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
8: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
6: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
2: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी,
7: सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
7: आजको गोर्खापत्रको पहिलो पृष्ठमा राजनीतिमा संलग्न शिक्षकलाई कार्यवाही गर्न निर्देशन शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर प्रकाशित छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कार्यवाही गर्ने भएको छ। शिक्षक राजनैतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट बाहिरिएपछि शिक्षा मन्त्री सस्मित पोखरेलले कुनै पनि राजनैतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। प्रवासीको मताधिकारबारे अध्ययन गर्दै आयोग शीर्षकमा खबर प्रकाशित छ। विदेश स्थित 27 कूटनीतिक नियोगसँग छलफल समेत भएको छ। आपूर्ति श्रृंखलामा 5 तहका बिचौलिया दुई तहमा झार्ने प्रयासमा सरकार शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर प्रकाशित छ। सरकारको अध्ययनले कृषि उपजको आपूर्ति श्रृंखलामा किसानदेखि उपभोक्तासम्म 5 तहका बिचौलिया रहेको देखाएको छ। सरकारले गठन गरेको आपूर्ति श्रृंखला सुधार सुझाव कार्यदलले गरेको प्रारम्भिक अध्ययनमा यस्तो देखाएको हो। राष्ट्रिय सभाको हिजोको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा मन्त्री गीता चौधरीका अनुसार उत्पादक र उपभोक्ता बीच मूल्य अनुपातमा ठूलो अन्तर देखिएपछि अध्ययनका लागि निम्ति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको संयोजकत्व र कृषि वन तथा पर्यावरण मन्त्रालयको समन्वयमा गत साउन 12 गते कार्यदल गठन गरिएको थियो। पितृपृष्ठमा संक्रामक पशु रोग विधेयक पारित शीर्षकमा खबर प्रकाशित छ भने डेंगू संक्रमण बढ़दै शीर्षकमा खबर छ। सिन्धुलीमा चालू आर्थिक वर्षको दुई महिनामा 18 जनामा डेंगी संक्रमण देखिएको छ। त्यस्तै भित्रपृष्ठमै औषधिमा भ्रामक विज्ञापन नगर्न चेतावनी शीर्षकमा खबर प्रकाशित छ। आयुर्वेद चिकित्सा परिषदले दर्ता नभएका औषधिको बिक्री वितरण नगर्न निर्देशन दिएको छ। परिषदले आयुर्वेद औषधि सम्बन्धी अतिरञ्जित तथा भ्रामक प्रचार प्रसार तत्काल रोक्न समेत कड़ा निर्देशन दिएको हो। साइबर सुरक्षा कमजोर हुँदा नेप्सीको कारोबार ठप्प शीर्षकमा भित्रपृष्ठमा खबर छ। उद्यमी तथा व्यवसायीका समस्या समाधानका लागि सुझाव माग शीर्षकमा अर्को खबर छ भने भोटेकोशी त्रिशुली बाढ़ीमा पर्यटनमा 52.76 अर्ब क्षति भएको प्रसंगको खबर पनि प्रकाशित छ।
2: आर्थिक कारोबार दैनिकमा निर्माणाधीन र प्रस्तावित 4 जलविद्युत आयोजना खारेज गर्न माग शीर्षकमा खबर छापिएको छ। संखुवासभा जिल्लाको संखुवा र शिशुवा कोला करिडोर क्षेत्रमा निर्माणाधीन तथा निर्माण तयारीमा रहेका जलविद्युत आयोजना स्थानीयले खारेजीको माग राखेको उल्लेख गरिएको छ। उनीहरूले जिल्ला प्रशासन कार्यालयमा आयोजना निर्माणमा अवरोध नगर्ने सहमति भएको दुई दिनपछि तत्काल आयोजनाको काम रोक्न माग गर्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन्। घरजगामा झण्डै 32% बढ़्यो राजस्व शीर्षकमा गोपाल संग्रौला लेख्नुहुन्छ। चालू आर्थिक वर्षका दुई महिना साउनदेखि भदौमा घरजग्गा कारोबारबाट असुली हुने राजस्व उच्च दरले बढ़ेको हो। गत वर्ष साउन भदौको तुलनामा यो वर्ष 31.77% राजस्व बढ़ेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार घरजग्गा कारोबारबाट गत वर्षको साउन भदौमा 6.42 अर्ब रूपियाँ राजस्व उठेको थियो। यो वर्षका दुई महिनामा 8.46 अर्ब राजस्व असुली भएको उल्लेख गरिएको छ। नेपाल औषधि उद्योग पुनः सञ्चालन सरकारको रहर मात्रै औषधि उद्योगमा सरकारी लगानी 1.33 अर्ब संचित घाटा 23 अर्ब शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकको बिजुलीमा लगाइएको भ्यातमा पुनरावलोकन शीर्षकको खबर छापिएको छ। सीमा तामाङले लेख्नु भएको हो। बिजुलीमा लगाइएको भ्यात हटाउने बारे छलफल भइरहेको र अर्थ मन्त्रालयले प्रस्ताव लगेपछि मन्त्री परिषद बैठकले निर्णय गर्ने ऊर्जा मन्त्री श्रेष्ठको भनाई रहेको उल्लेख गरिएको छ। चालू आर्थिक वर्षको बजेट मार्फत बिजुलीमा घरायासी ग्राहकलाई 5 र बाँकीलाई 13% मूल्य अभिवृद्धि कर भ्यात लगाएको सरकार यसको पुनरावलोकनमा जुटेको छ। सरकारले 15 जेठमा चालू आर्थिक वर्षको बजेट ल्याउँदै घरायसी ग्राहकलाई 5% भ्याट लगाउने घोषणा पनि गरेको थियो। वर्षेनी घट्दैछ यार्चाको भाव शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको खबर छापिएको छ। 74 वर्ष इतिहास बोकेको कानून आयोगलाई नै कानून बनाउने भूमिकामा बाइपास शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ। सरकारले अघि सारेको नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा कानून मन्त्री नै आयोगको अध्यक्ष हुने प्रस्ताव छ, तर यसमा कानूनविद र पूर्व पदाधिकारीहरूले आपत्ति जनाएका छन्। नयाँ पत्रिका दैनिकमा केन्द्रीय कमिटिमा अध्यक्ष ओलीको प्रतिवेदन, पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग खारेज, लोकतन्त्रका लागि भन्दै निर्णायक आन्दोलनको प्रस्ताव शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। महासचिवलाई बैठक सञ्चालनमै निषेध गरिएको छ। अध्यक्ष ओलीले बैठक आफै सञ्चालन गर्नुभयो। राष्ट्रिय गान र मौन धारण गराएपछि उहाँले नै बैठकमा शुरूमा आफ्नो विचार पनि राख्नु भएको थियो। प्रश्न उठाउँदा कृष्ण गोपालले हप्की खानु परेको पनि खबरमा उल्लेख गरिएको छ। समय लिएरै प्रतिवाद गर्ने तयारीमा महासचिव पोखरेल शीर्षकमा पनि खबर छ। सर्ने भयो नेकपाको एकता महाधिवेशन शीर्षकमा अर्को खबर छापिएको छ। नेपाली कम्युनिष्ट पार्टीको मंगसिरको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ। 11-15 मंगसिरमा काठमाडौँमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने कार्यतालिका भए पनि भोटेकोशी बाढ़ी लगायतका कारण कार्यान्वयन हुन नसकेको नेकपाले जानकारी दिएको छ। 11-15 मंगसिरमा महाधिवेशन गर्ने कार्यतालिका रहेको थियो। कस्तुरजन्य सम्पत्ति तथा साधन रोगका नियन्त्रण तथा जफत नियमावली संशोधन गरिएको छ। भ्रष्टाचार र अपराधका सम्पत्ति शुरूमा कसूरदारले नै खरिद गर्न पाउने भएका छन्। नयाँ पत्रिका दैनिकमै खबर छ। सिंहदरबारको शिशु स्याहार केन्द्रमा 8 महिनामा पालो, 60 अभिभावक आफ्ना सन्तान भर्नाको प्रतीक्षामा, करारका कर्मचारीलाई छैन शिशु राख्ने सुविधा, कार्यविधिमा भए पनि राखिँदैनन् करार कर्मचारीका शिशु शीर्षकमा शिवहरी घिमिरेले खबर लेख्नु भएको छ। भित्री पन्नामा खबर रहेको छ पद्म नर्सिङ होम प्रकरण, स्वास्थ्य सचिव बसौलालाई जिम्मेवारीबाट हटाइयो शीर्षकमा रोहित राज पराजुलीले कास्कीबाट लेख्नु भएको खबर हो। हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले चित्कार्न खोज्दा त्रिपुरेश्वरमा अप्रिय घटना शीर्षकमा खबर छापिएको छ। ललितपुरको गोदामचौर हरिसिद्धि रत्नपार्क त्रिपुरेश्वर रूटमा चल्ने B5B5X4274 बस हिजो बिहान 10:30 बजे त्रिपुरेश्वर चोकमा पुग्यो। बसभित्र केही संख्यामा यात्रु पनि थिए। 25 वर्षीय अर्जुन दुङले चलाएको बस त्रिपुरेश्वर स्थित चोकमा ट्राफिकले रोक्यो। हर्न बजाएको भन्दै ट्राफिकले चित काट्न ब्लूबुक र लाइसेन्स मागेको थियो, तर आफूले हर्न नबजाएको भन्दै चालकले ब्लूबुक र लाइसेन्स दिन मानेन। तर ट्राफिक प्रहरीले रोकेर बस साइड लगाएपछि यात्रु झरेर अन्य बसमा चढे। त्यसपछि चालक दोङ र ट्राफिक प्रहरी बीच चर्काचर्की भएको थियो अनि बसमा आग लागि भएको छ। यसबारेमा अनुसन्धानका लागि प्रहरी र प्रशासनको तर्फबाट दुई छुट्टा छुट्टै समिति पनि गठन गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि छ। टीएमएसको डेटा सेन्टर साइबर अपहरण परेपछि शेयर कारोबार स्थगित भएको बारेमा अनि भोटेकोशी बाढ़ीबाट पर्यटनमा 52.67 अर्ब क्षति भएको पनि खबरमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा 5 वर्षमा 3 गुणा बढ़्यो विदेशी विनिमय संचित शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ भने प्रतिकूल मौसमले अन्यलमा आरोही 9-11 गतेसम्म रातीमा यात्रा नगर्नको लागि प्राधिकरणले दिएको सूचनाको बारेमा पनि खबर छापिएको छ। विद्यालय शिक्षा विधेयक फेरि सुन्नेबाटै शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। पुरानो विधेयक निष्क्रिय भएको छ, नयाँ बनाउनको लागि कार्यदल गठन गरिएको छ। 45 खर्ब लगानीमाथि खेलवाड शीर्षकमा मधु जङ पाण्डेले लेख्नु भएको खबर पनि छापिएको छ।
10: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले विश्वव्यापी शान्तिको आह्वान गरेको छ। अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा राष्ट्रसंघले दैनिक जीवनमा सुधार, गरिमा, अवसर र सहयोगलाई समेट्दै युद्धको अन्त्यको उल्लेख गरेको हो। शान्ति स्थापनाका लागि विद्यालय, छिमेक, स्थानीय समुदाय र मानिसहरू बीचको दैनिक सम्बन्धलाई पनि शुरू हुनुपर्छ भन्ने कुरामा हेक्का राख्न समेत राष्ट्रसंघले आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समानता र मर्यादाका आधारमा थप न्यायपूर्ण संसार निर्माण गर्दै दैनिक प्रयास गर्न विश्वव्यापी आह्वान समेत गर्नुभएको हो। यता विश्व महामारी रोकथाम पूर्व तयारी र प्रतिकारका लागि अझै पर्याप्त रूपमा तयारी नभएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभाको उच्चस्तरीय सप्ताह अघि महामारी सम्बन्धी प्रतिबद्धतालाई व्यापकताका साथ उतार्न विश्व नेताहरूलाई उहाँले आग्रह समेत गर्नुभएको छ। राष्ट्रिय सामाजिक सञ्जाल मार्फत महामारी रोकथाम पूर्व तयारी र प्रतिकारका लागि प्रतिबद्ध हुनुपर्ने समेत डब्ल्यूएचओका प्रमुखको भनाई रहेको छ। र सुडानमा जारी गृहयुद्ध र कठिन चुनौतीका बावजूद पनि 50 लाख भन्दा बढ़ी विस्थापित व्यक्तिहरू आफ्नो मूल क्षेत्रमा फर्कन आग्रह गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले एक विज्ञप्ति उल्लेख गर्दै तत्काल सहयोग बिना परिवारहरू फेरि विस्थापित हुने जोखिम रहेको समेत उल्लेख गरेको हो।
11: साझा खबरमा अब खेल खबर। लामो समय पर्खाईसम्म विभिन्न देशका खेलाड़ीले आवास नपाउँदा बीसौं एसियाली खेलकुदको आयोजकमाथि आलोचना भएको खबर। अनिल मल्ल ठकुरीले नागोयाबाट लेख्नुभएको खबर नागरिक दैनिकले छापेको छ। शुरूमा करिब 15,000 खेलाड़ी तथा पदाधिकारी आउने अनुमान गरिएको थियो, तर नयाँ खेलहरू थपिँदै गएपछि सहभागीको संख्या बढ़ेको र त्यसैका कारण आवास व्यवस्थापनमा समस्या आएको आयोजकले दावी गरेको छ। नेपाली खेलाड़ीको प्रदर्शन भने निराशाजनक देखिएको छ। कराते उसु बक्सिङ लगायतका खेलमा नेपाली खेलाड़ीले दोस्रो दिन पनि पदक जित्न सकेका छैनन्। नेपाली कराटेले बीसौं एसियाली खेलकुदमा सोमबार पनि हिजो निराशाजनक प्रदर्शन गर्यो। जापानको नागोयामा महिला कुमिते 68 केजी तौल समूहमा नेपालकी निरूपा दोङ तामाङ आफ्नो पहिलो खेलमै पराजित हुनुभएको छ। बक्सिङमा दानबहादुर दर्लामी शुरूमै पराजित हुनुभयो। पुरूष कबड्डीमा नेपाली टोली थाइल्याण्डसँग पराजित हुन पुग्यो। उसुका अनुभवी खेलाड़ी सुस्मिता तामाङ पनि बाहिरिनु भएको छ। नेपाल महिला भलिबलको 9 बाह्रौं स्थानका लागि भएको प्लेअफमा भने सोमबार हिजो हङकङसँग सोझो सेटमा पराजित भएको छ। महिला टेबल टेनिस खेलाड़ी नविता श्रेष्ठले विजयी हात पार्नुभयो। उहाँले मकाउकी क्योक लाम्प क्वानलाई 2 पछाडि परेको अवस्थामा पनि विजय निकाल्न सफल हुनुभएको हो। सफ्ट टेनिस अन्तर्गत मिक्स डबल्समा नेपालले मिश्रित प्रदर्शन गरेको छ। जर्जिया चौधरी र कमल भण्डारीको जोड़ीले मंगोलियाको जोड़ीलाई 5-4 हराउँदा चाइनिज ताइपेईसँग भने 5-5 हार बेहोर्नु परेको छ। यसैबीच जोडो खेलाड़ी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको बन्दी सहायता नियोग पामले विश्व एसियाली खेलकुदमा जापान जाने आफ्ना खेलाड़ी सहित जुडो टोलीको विदाई गरेको छ। र पेसएक्स स्पोर्टस एकाडेमीको आयोजनामा भएको 5A साइज महिला फुटसल प्रतियोगिताको उपाधि पेसएक्सले जितेको छ।
12: भोटिकुसी बारीको प्रभाव र लैंगिक दृष्टिकोण बारेको विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
12: साझा खबरमा अब भोटेकोशी बाढ़ी प्रभावितका महिला र बाल बालिकाको कुरा। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका महिला बाल बालिका गर्भवती र सुत्केरीलाई राहत तथा पुनर्स्थापनामा ध्यान दिनुपर्ने पक्ष र पोषणको आवश्यकताका बारेमा निरन नेपालका उपाध्यक्ष डाक्टर नम्रता पाण्डेसँग हामीले कुराकानी गरेका छौं।
5: किनभने महिलाहरू घरभित्रकै काममा धेरै व्यस्त हुने कारणले पनि एउटा त्यो स्थिति पनि भयो। अर्को कुरा चाहिँ भाग्नुपर्ने दौड़िनुपर्ने हिसाबमा पनि महिलाहरू आफ्नो घर थन्काउँदै हुनुहुन्थ्यो होला, बालबालिकाले केही कुरा तयारी गर्दै हुनुहुन्थ्यो होला, त्यो कुराले गर्दाखेरि पनि जोगिन पनि उहाँहरूलाई गाह्रो भयो जस्तो पनि लाग्छ। एउटा क्षति हुने र अहिले क्षति भएर जो हुनुहुन्छ प्रभावित क्षेत्रमा हुनुहुन्छ उहाँहरूले धेरै कुराहरू उहाँको मन बोलिरहेको छ होला, सायद शब्द बोलिरहेको छैन होला, कति धेरै कुराहरू उहाँको मनोसामाजिक अवस्थादेखि लिएर उहाँको आफ्नो संसार भविष्य बालबालिका अब यसलाई त कुन दृष्टिकोणबाट हेर्ने भन्ने कुरा छ। अर्को कुरा हाम्रो गर्भवती महिलाहरू बालिकाहरू किशोरीहरू उहाँहरूको सरसफाई पोषण होइन यी कुराहरूलाई कतिको ध्यान पुगेको छ, कतिपय अवस्थामा महिलाहरू खुलेर भन्न पनि सक्नुहुन्न नि त।
11: जस्तो बाढी प्रभावितहरूलाई राहतको कुरा गर्दै गर्दाखेरि उनीहरूलाई हामीले जस्तो अब महिनावारी स्वच्छताको कुरा होला, हामी लगभग दोस्रो तेस्रो दिन पुग्दै गर्दाखेरि सुत्केरी महिलाहरूले जति धेरै खान चाहनुहुन्थ्यो त्यति पाइराख्नु भएको थिएन, जस्तो खानेकुरा खान चाहनुहुन्थ्यो त्यो पाइराख्नु भएको थिएन। समय बित्दै जाँदाखेरि हामीले थप यसलाई लैंगिक रूपमा अझ धेरै ध्यान दिनुपर्ने यो यो क्षेत्रमा हामीले अब राहतको पुनस्थापनाको बेलामा ध्यान दिनुपर्छ भन्ने चाहिँ यहाँलाई के लाग्छ?
5: राहतको प्याकेजमा चाहिँ पोषणलाई ख्याल गर्नुपर्छ। खाद्य सुरक्षा आइहाल्यो, पोषणको कुरा आयो, जस्तै अनि उहाँहरूलाई बिरामी हुँदाखेरिको औषधी उपचारका कुराहरू भयो, उहाँहरूको महिनावारीको लागि महिनावारी स्वच्छताको कुराहरू, मातृत्व सुरक्षाका कुराहरू चाहिँ प्याकेजमै हुनुपर्छ जस्तो लाग्छ मलाई।
11: त्यो प्याकेज भन्ने चाहिँ कस्तो खालको के दिनु पर्यो?
5: अहिले हामीले चाहिँ राहत भनेर जुन चामल चाउचाउ पानी बाँडिरहेका छौँ नि त्यो सँगै पोषणका पोषणयुक्त खाद्य वस्तुहरू र महिलाहरूका लुगा कपड़ाहरू स्वस्थता शौचालयदेखि लिएर बस्ने ठाउँ अवस्था उहाँहरूको ओढ्ने ओछ्याउनेदेखि लिएर सबै कुराहरू होलिस्टिक रूपमा चाहिँ उहाँको चाहिँ शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यलाई ख्यालमा राखेर सुरक्षा सम्पूर्ण सुरक्षा चाहिँ महिलाहरूलाई जरूरी छ।
11: पोषणयुक्त भन्नाले अब जस्तो हामीले त्यही अब स्थानीय उत्पादनको उपयोग गर्नुपर्छ होल्डिङ सेन्टरमा भन्ने हो कि अथवा हामी राहत लिएर जाँदै गर्दाखेरि पनि यो यो खानेकुराहरूलाई हामीले सन्तुलित गर्न सक्यौं अथवा त्यसलाई मिसाउन सक्यौं भने राम्रो हुन्छ भन्ने लाग्छ।
5: एक त त्यहीको स्थानीय स्रोत साधनको उत्पादन र प्रयोग हुन सक्यो भने अति नै उत्तम, त्यो राम्रो, त्यो सम्भावना भयो भने त झनै राम्रो। अरू भएन भने पनि हामीले यहाँबाट लिएर जाने कुराहरूमा पनि जुन पैसाले चाहिँ पिज्जा बर्गरको कुराहरू आउँछ नि त्यो आउँछ नि, त्यति नै घिउ पनि आउँछ के।
11: डाक्टर नम्रता पाण्डेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
14: असोज 9 देखि 11 सम्म देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने, उच्च सावधानी अपनाउन विपद व्यवस्थापन प्राधिकरणको आग्रह। भोटेकोशी बाढ़ीको 27 दिनमा पनि सड़क सम्पर्कमा जोड़िएन नुवाकोट र रसुवा।
11: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज न्यूयर्क जाँदै विपत्ति र जलवायु न्यायबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन। बाढ़ी प्रभावित क्षेत्रका 15 स्थानीय तहमा पोषण आपूर्तिका लागि विशेष अभियान चलाइँदै।
14: नेकपा एकता महाधिवेशनको मिति सर्ने, नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान। आपूर्ति श्रृंखला 5 तहका बिचौलिया 2 तहमा झार्ने सरकारको प्रयास।
11: संयुक्त राष्ट्र संघद्वारा विश्वव्यापी शान्तिको आह्वान, विश्व महामारीको सामना गर्न तयारी अपोग्रहेको डब्ल्यूएचओको भनाई। सुडानमा 50 लाख भन्दा बढ़ी विस्थापित नागरिकद्वारा घर फर्किन आग्रह।
14: र विश्व एसियाली खेलकुदमा नेपाली खेलाड़ीको प्रदर्शन निराशाजनक, जुडो टोलीका खेलाड़ीको विदाई। पेश एक्सलाई महिला फुटसलको उपाधि।
11: साझा खबरको अन्त्यमा कार्टुन हामीले थाहा खबर .com अनुप तमुले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, केही समय अगाडि प्रचण्ड जो अहिले पनि सांसदको रूपमा प्रतिनिधि सभामा हुनुहुन्छ, उहाँले मन्तव्य राख्दै गर्दा प्रधानमन्त्री बालेनले आफूहरूतर्फ फर्केर पनि नहेर्ने गरेको, आँखा नजोदाउने गरेको भनेर मन्तव्यको क्रममा गुनासो गर्नुभएको थियो। त्यसतर्फ व्यङ्ग गर्न खोजिएको छ। यहाँ संसद भवन प्रतिनिधि सभाको सभाकक्ष जस्तो देखाइएको छ, रोस्ट्रमबाट झर्दै गरेको जस्तो देखाइएको छ। प्रचण्ड जो नेकपाको संयोजकको रूपमा हुनुहुन्छ, अनि त्यही नजिकैबाट प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति भने लामो पाइला चालेर अगाडि कुदिराखेको जस्तो देखाइएको छ, र त्यही बेलामा प्रचण्ड जस्ता देखिने व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखिएको छ,
15: हेलो ओ हेलो, अनुहारै नहेरी जानुभयो त।
14: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: निरिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
2: यस निरिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
1: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 3 गते शनिबार सुनखानी उपस्थिति केन्द्र 1 सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे बाबरे उपस्थिति केन्द्र 4 भगवती मावि कालिन्चोक 3 ढ्याङ बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत माधि कालिन्चोक 4 हिलेपानी निको भूमि उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निको भूमि
3: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगुचार सिंगटी लिङ्बा सोयसाङ उपस्थिति केन्द्र 8 बेगुचार घ्याङ्गर डाँडा गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ थामी चाँगु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्य बिगुआ थामी चाँगु मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखुर काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी
4: फर्स्टको उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी फर्स्टको उपस्थिति केन्द्र 14 साउते मावि सैलुङ 7 कालापानी नामदु उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु मार्बु उपस्थिति केन्द्र 16 बैतेश्वर 7 ओडा कार्यालय मार्बु मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 डुढे बजार र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुढे बजार सिन्धुपाल्चोक।
1: मिति 2083 साल असोज 4 गते आइतबार भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनपा 1 मसान डाँडा क्षमावती दोलखा भिनपा 2 उपस्थिति केन्द्र 21 भीम मावि भिनपा 2 दोलखा बजार भिनपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावि भिनपा 3 चरीकोट भिनपा 4 उपस्थिति केन्द्र 23 सर्व मावि भिनपा 4 टहले भिनपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावि भिनपा 5 माटी भिनपा 5 उपस्थिति केन्द्र 25 भिनपा 5 नयाँ पुल बजार भिनपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावि भिनपा 5 किराती छाप भिनपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावि भिनपा 7 मकैबारी भिनपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावि भिनपा 7 कुप्री भिनपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी मावि भिनपा 8 बोझ।
2: मिति 2083 साल असोज 10 गते शनिबार काठमाडौँ उपत्यकामा रहेका शेयर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यालेस पेप्सिकोला काठमाडौँ। मिति 2083 साल असोज 13 गते मंगलबार मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। नोट, यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ।
3: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबार को बाह्य लेखा परीक्षण का लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकाइ निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध
1: थप जानकारी का लागि शिर सदस्य ज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.co.np युट्युब च्यानल @milijuli कालिन्चोक साकोस 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शिर सदस्यहरूले अध्ययन गरी संस्थालाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। साधारण सभामा शेयर सदस्य मात्र उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि नै आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा नगद तथा चेक मार्फत र मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नका लागि अनुरोध गरिन्छ।
4: कुनै दुविधा भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 0494-421-397 421-943 421-539 र 421-303
3: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सरीकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
3: यस संस्थाको 26औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
2: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार। समय बिहान ठिक 10 बजे। स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन 7 बाटो, चरीकोट, दोलखा।
3: नोट: उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
2: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोप हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेट
1: गर्नुपर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि

0: आउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763 58033।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीघ्याङ दोलखा 94.1 RS 802 र 94.7।

0: इच्छा कस्तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोस, साखिने, सुस्ता, सिमाती, जफे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949-421-020।
6: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू: अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, रिकुचार, सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97-67-39-22।

नयाँ मापदण्डले खाने तेललाई सिधै खान मिल्ने र नमिल्ने गरी स्पष्ट वर्गीकरण गरेको छ भने उपभोक्तालाई भ्रममा पार्ने विज्ञापन र एकपटक प्रयोग भइसकेको भाँडा कन्टेनरको पुनः प्रयोग पूर्ण रूपमा निषेध गरेको छ। विभागको प्राविधिक समितिले नेपाल गुणस्तर दोस्रो संशोधन मार्फत तोरीको तेलको विशिष्टीकरण सम्बन्धी मापदण्ड तयार गरेको छ, जस अन्तर्गत तोरी, भटमास र सूर्यमुखी तेलको गुणस्तर व्यवस्थित गर्न विभागले पहिलो संशोधनको मस्यौदा तयार पारेको छ। खाना नहुने तेल उपभोक्ताले किन्ने प्याकेटमा बेच्न पाइँदैन भने मेटन नमिल्ने मसीले ठूलो अक्षरमा खाना नहुने चेतावनी लेखिएको हुनुपर्छ। तेल कृत्रिम रंग तथा सदमुक्त हुनुपर्ने छ भने पेरो अक्साइड फ्यालु अधिकतम 10 र अफ्लाटिक्स 30 माइक्रोग्राम प्रति किलो भन्दा कम हुनुपर्नेछ। सिसा, आर्सेनिक, क्याडमियम र मर्करी जस्ता विषक्त धातुको कडा सीमा यसमा पनि लागू गरिएको छ। नयाँ मापदण्डको सबैभन्दा महत्वपूर्ण पक्ष विज्ञापन र प्याकेजिङमा गरिएको कडाई हो। अब उत्पादकले उपभोक्तालाई झुक्याउने वा अति रक्षित गर्ने शब्दावली तेलको प्याकेट वा विज्ञापनमा प्रयोग गर्न पाइने छैन। विशेष गरी सुपर रिफाइन्ड, एक्स्ट्रा रिफाइन्ड, माइक्रो रिफाइन्ड, डबल रिफाइन्ड, अल्ट्रा रिफाइन्ड, एन्ट्री कोरिल स्ट्रोल, कोरिल स्ट्रोल फाइबर, मोटुलाई शान्त पार्ने कोरिल स्ट्रोल फ्रेन्डली र स्याचुरेटेड फ्याट फ्री जस्तो शब्दावली राख्न पूर्ण प्रतिबन्ध लगाएको छ। यसै गरी प्याकेजिङको लागि नेपाल गुणस्तर एनएस प्रमाणित टिन वा प्लास्टिकको भाँडा मात्र प्रयोग गर्नुपर्नेछ। जनस्वास्थ्यलाई गम्भीर रूपमा लिँदै एकपटक प्रयोग भइसकेका टिन वा प्लास्टिकका कन्टेनर खाने तेल प्याक गर्न पुनः प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ। कन्टेनरको बाहिर उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादित महिना वा वर्ष र खुद तौल अंग्रेजी वा नेपाली भाषामा प्रष्ट बुझिने गरी लेखिएको हुनुपर्नेछ। मापदण्ड पूरा गर्न उत्पादकले मात्र नेपाल गुणस्तर प्रमाण चिन्ह प्रयोग गर्न पाउनेछ। मनिता नेपाली, हाम्रो रेडियो, चरीकोट।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधन सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: कार्यक्रम हुने मिति समय र स्थान
2: 2083 असोज 17 गते उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन असोज 24 गते बन्चोरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुनरावती गाविसका सदस्यहरू कालिम्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
1: नोट अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
2: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्मान तथा पुरस्कार वितरण संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
1: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू
2: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: नोट भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
2: गोपाल पाण्डे अध्यक्ष आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार कालिम्चोक 7 भदौरे दोलखा।

स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेंट और रिसोर्टर में 100% रोजगारी को सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017099, 9841017099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।

0: 朝来个物业把你拿去给俺上高，我站了路，我站了了路，没完个垃圾我往站着站着过谁玩的过来牛的上来站，俺我先过来，好我那啥我老了，俺我再见了你，我来站我心里。
1: 耶，他为了弟弟把你谈钱的可可以，他为了把你个相不能相忙的，他背地是 rental and catching service， 这里可没白眼睛。
0: 哎，我抓你过来，好，我先我后面来好走。
2: हजुर हरके सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक ओइटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428383 9842228383 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: पेक्षा कस्त खाल्लं दूध पाणी मिसायको रहेछ आणि त खाँदैनौ।
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साकिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण

0: यो सूचना प्रसारण गरिएको छ।
1: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
1: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज। यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: पहिले पाडे त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाएको हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
1: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
1: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
2: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
3: पाण्डुहरू गइहालौ न, सकिगो नि।
4: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना।
0: यस त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा तपसिलका मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
4: साधारण सभा हुने मिति, समय र स्थान।
0: मिति 2083 साल असोज 11 गते, भीमेश्वर नगरपालिका 2, चम्पूजा पार्क, दोलाखा, बिहान 10 बजेदेखि 4 बजेसम्म।
4: साधारण सभामा प्रस्तुत हुने विषयहरू:
0: आर्थिक वर्ष 2082-83 कार्य प्रगति र लेखा परीक्षण प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन प्रस्तुत, छलफल र पारित गर्ने। आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रम, आयव्यय प्रस्तुत, छलफल र पारित गर्ने। आर्थिक वर्ष 83-84 वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्धमा विनियम तथा कार्यविधि संशोधन। साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि सदस्यहरू छनौट। साधारण सभा सम्बन्धी थप जानकारी एवं अनुरोध:
4: 70 वर्ष पूरा भएका सम्पूर्ण ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान कार्यक्रम भएको हुँदा आफ्नो नागरिकता प्रमाण पत्रको प्रतिलिपि 2083 असोज 8 गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ।
0: 2082 एसई परीक्षामा 3.2 जीपीए भन्दा माथि ल्याउन सफल संस्थाका नियमित बाल बचतकर्ताहरूलाई पुरस्कृत गरिने कार्यक्रम रहेकोले लाभढङ्ग पत्रको प्रतिलिपि 2083 असोज 8 गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ।
4: व्यक्तिगत पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले 1 प्रति नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो 2 प्रति अनिवार्य बुझाउनु पर्नेछ।
0: साधारण सभामा उपस्थित हुने शेयर सदस्यहरूलाई 2083 साल असरसम्मको आफ्नो बचत तथा ऋणको कारोबार नियमित गर्नुहुन यसै साथ सूचित गरिन्छ। थप जानकारीको लागि सम्पर्क नम्बर 0949-59-0222 र 9844-40-6060।
4: सृजना खड्का, सचिव, त्रिपुरा महिला सहकारी संस्था लिमिटेड, दोलखा।
0: पुनश्च भीमेश्वर नगरपालिका 5 का शेयर सदस्यहरूका लागि 2083 साल असोज 7 गति भीमेश्वर नगरपालिका पश्चिमी सामुदायिक भवनमा बिहान 7 बजेदेखि 10 बजेसम्म उपस्थितिका लागि अनुरोध गरिन्छ।
5: तप तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम सञ्चालन गर्ने बारे सूचना।
1: प्रस्तुति सीमा यस कार्यालयको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मजौला फर्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीहरूले यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न हुन यो सूचना प्रसारण गरिएको छ।
0: आवश्यक कागजातहरू
1: माग निवेदन नेपाली नागरिकताको प्रतिलिपि जग्गाधनी पूर्जाको प्रतिलिपि माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाण पत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाण पत्रको प्रतिलिपि।
0: थप जानकारीका लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077 9844000628 9814892909 र 9161799930 सम्पर्क गर्नुहुन अनुरोध छ।
1: विष्णुपुर सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलोखा।
2: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कठै बरी लैलै कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन?
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छन् नि। सके गर्ने
3: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त।
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिपेमा यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
6: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: कालीनागु बचत तथा ऋण सहकारी संस्थाको 18 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 औं वार्षिक साधन सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकाले सो साधन सभामा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई आफ्नो पाए पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्तावहरू
1: संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित,
0: लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित,
1: लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित,
0: आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित,
1: आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित,
0: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण,
1: विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने,
0: संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा
1: साधन सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा
0: साधारण सभाको माइनोट बन्द गर्ने र शेयर सदस्य मध्येबाट प्रतिनिधि छनौट गर्ने र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
1: क्षेत्रीय सभाको मिति समय र स्थान 2083 साल असोज 7 गते बिहान 9 बजेदेखि 11 बजेसम्म, सभा उद्घाटन श्री कालीनाग मन्दिरको हल, मध्याह बजेदेखि 4:30 सम्म छहरा चौतारो मलेपुमा मलेपु टोलका सबै, र दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दुध डेरी प्रतीक्षालयमा भदौरे कार्तिकी कालीमाटीका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 7 बजेदेखि दिउँसो 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँमा काठमाडौँ भक्तपुर र ललितपुरका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्राङ्गणमा साबिक सुनरावती गाविसका माथिल्लो टोलका शेर सदस्यहरूका लागि सोही दिन बिहान 8:30 देखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोटमा मार्से ठिरा काउडे पोखरी नामथाजोरका सदस्यका लागि मध्याह 12 बजेदेखि 3:30 सम्म सोती बजारमा थुम्का मकैबारी भट्टिलीका शेर सदस्यहरूका लागि मध्याह 12:30 देखि 4 बजेसम्म मजुवा आधारभूत विद्यालयमा माने भट्टेरी चिसापानी ढुङ्गी निवारी भवटिनीका सदस्यका लागि असोज 10 गते बिहान 10 बजेदेखि 4 बजेसम्म समापन सभा कालीनाग मन्दिरको हल साभिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू।
2: पुनश्च साधन सभामा उपस्थित हुने शेर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। नागेका ऋणी र 2083 असार मशान्तसम्म नियमित बचत नगरेका सदस्यलाई साधन सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्य ज्यूहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौ।
1: पर्वत अधिकारी सचिव कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका 8 सुनखानी दोलाखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतिसो चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
0: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतिसो चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज। यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: श्री जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 साधारण सभा सम्बन्धी सूचना।
4: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएको पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभामा हुने छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद। साधारण सभा हुने मिति, समय र स्थान: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म। 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 वडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म। 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय। साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म। नोट: साधन सभामा उपस्थित शेयर सदस्यहरूले साधन सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावाब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधन सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क नम्बर 9845341473 र 986768374।
4: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतिसुराट क्षेत्रपा दोलखा।

0: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
2: मिति 2083 साल असोज 17 गति। स्थान कालीनाग माध्यमिक विद्यालय सिंगटी, कालीनाग माध्यमिक विद्यालय सुनखानी, दुर्गा माध्यमिक विद्यालय मागा देउराली, कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपु बुद्ध चोक। मिति 2083 साल असोज 18 गति। स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी, जिरी माध्यमिक विद्यालय जिरी, गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरीशंकर क्याम्पसको हल चरीकोट। समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082-83 को वास्तविक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू, छलफल सहित आर्थिक वर्ष 2083-84 को अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने
1: आर्थिक वर्ष 2083-84 को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा, संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा, संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध।
2: पुनश्च साधारण सभामा उपस्थित हुने शेयर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी 10 स्थान शेयर खरिद गरेको, ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
0: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसईई तथा कक्षा 12 को परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतिभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 0494-41-656।
1: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।
3: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: यस संस्थाको 26 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
3: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार। समय बिहान ठिक 10 बजे। स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन 7 बाटो, चरीकोट, दोलखा।
2: नोट, उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
3: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: त्या कस्तं खाल्लं दूध, पाणी मिसायको राहायचं आणि तर खाडे न.
1: होइन है बुढा, डीडीसी को लोगो नभएको खुल्ला दूध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन. अलि राम्रो दूध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न.
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु.
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा.
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं. साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ.
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार. संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू.
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा. सम्पर्क 0949421020.
5: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना. धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ. हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
6: 24 घण्टा आकस्मिक सेवा,
5: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
6: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
6: 24 घण्टा फार्मेसी सेवा.
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
6: हार्ट जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
5: हार्ट जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
6: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
5: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
6: दिसा पिसाब, खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन.
5: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 0949412020.
5: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखा.

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुस्। तपाई स्वास्थ्य हुन तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जुझिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आँटो छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक

0: प्राप्त परीक्षण होम सर्विस ल्याब सेवा र निशुल्क टिकट अन्य विभिन्न सेवाहरू सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्राली बिगुचार सिंगेटी लामापगर जाने बाटोको दायाँ पट्टी सम्पर्क नम्बर 9767-39-5722
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
2: निजीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना
3: एक निजीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ
2: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 3 गते शनिबार सुनखानी उपस्थिति केन्द्र 1 सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे बाबरे उपस्थिति केन्द्र 4 भगवती माडी कालिन्चोक 3 घ्याङ बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत माभि कालिन्चोक 4 हिलेपानी निको भूमि उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निको भूमि
0: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगुचार सिंगटी लिङ्बा सोयसाङ उपस्थिति केन्द्र 8 बेगुचार घ्याङ्गर डाँडा गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ थामी चाँगु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्य बिगुआर थामी चाँगु मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उप संकलन केन्द्र सैलुङटिन बाखुर काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी
3: फर्स्टको उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी फर्स्टको उपस्थिति केन्द्र 14 साउते मावि सैलुङ 7 कालापानी नामदु उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु मार्बु उपस्थिति केन्द्र 16 बैतेश्वर 7 ओडा कार्यालय मार्बु मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 डुढे बजार र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुरे बजार सिन्धुपाल्चोक
2: मिति 2083 साल असोज 4 गते आइतबार भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनपा 1 मसान डाँडा क्षमावती दोलखा भिनपा 2 उपस्थिति केन्द्र 21 भीममावि भिनपा 2 दोलखा बजार भिनपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावि भिनपा 3 चरीकोट भिनपा 4 उपस्थिति केन्द्र 23 सर्वमावि भिनपा 4 टहले भिनपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावि भिनपा 5 माटी भिनपा 5 उपस्थिति केन्द्र 25 भिनपा 5 नयाँ पुल बजार भिनपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावि भिनपा 5 किराती छाप भिनपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावि भिनपा 7 मकैबारी भिनपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावि भिनपा 7 कुप्री भिनपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी मावि भिनपा 8 बोझ
3: मिति 2083 साल असोज 10 गते शनिबार काठमाडौँ उपत्यकामा रहेका शेयर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यालेस पेप्सिकोला काठमाडौँ मिति 2083 साल असोज 13 गते मंगलबार मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा नोट यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ
0: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक

0: वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समिति को तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबार को बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकाई निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध
1: थप जानकारीका लागि शिर सदस्य ज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.co.np युट्युब च्यानल @milijulikalinchok/sakos 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शिर सदस्यहरूले अध्ययन गरी संस्थाहरूलाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। साधारण सभामा शेयर सदस्य मात्र उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि नै आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा नगद तथा चेक मार्फत र मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नका लागि अनुरोध गरिन्छ।
2: कुनै दुविधा भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 049-421-397 421-943 421-539 र 421-303
0: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सरीकोट दोलखा।

0: स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सीट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज, सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017099, 9841017099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ पर्खिँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
1: भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम सञ्चालन गर्ने बारे सूचना।
0: प्रस्तुत विषयमा यस कार्यालयको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मजौला फर्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म, कृषक समूह, कृषि सहकारीहरूले यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न हुन यो सूचना प्रसारण गरिएको छ।
1: आवश्यक कागजातहरू: माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जग्गा धनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म, कृषक समूह, कृषि सहकारी संस्थाको प्रमाण पत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाण पत्रको प्रतिलिपि। थप जानकारीका लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077, 9844000628, 9861842909 र 9861779930 सम्पर्क गर्नुहुन अनुरोध छ।
0: विष्णुपुर सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.3।

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएक पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याको असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरीडाँडा असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेर सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौं।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।
2: होइन भाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागि? बिहेतिर हो कि क्या हो?
3: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
2: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
4: होइन भाँडाहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
3: के हुनु नि दिदी, मनोकामनाको कुरा हो नि, होइन?
2: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
3: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
2: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
3: कहाँ हुनु नि कृषि विकास बैंक अगाडि छ नि होइन
4: पाण्डोहरू गइहालौ न दर्शिर सकिगो नि
0: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
5: प्रोपाइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900
6: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा तपसिलका मिती, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असोज 11 गते भीमेश्वर नगरपालिका 2 सम्पूजा पार्क दोलाखा बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: साधारण सभामा प्रस्तुत हुने विषयहरू
1: आर्थिक वर्ष 2082-83 कार्य प्रगति र लेखा परीक्षण प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन प्रस्तुत छलफल र पारित गर्ने आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रम आईबी प्रस्तुत छलफल र पारित गर्ने आर्थिक वर्ष 83-84 वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्धमा विनियम तथा कार्यविधि संशोधन साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि सदस्यहरू छनौट। साधारण सभा सम्बन्धी थप जानकारी एवं अनुरोध
0: 70 वर्ष पूरा भएका सम्पूर्ण ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान कार्यक्रम भएको हुँदा आफ्नो नागरिकता प्रमाण पत्रको प्रतिलिपि 2083-8 गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ।
1: 2082 एसई परीक्षामा 3.2 जीपीए भन्दा माथि ल्याउन सफल संस्थाका नियमित बाल बचतकर्ताहरूलाई पुरस्कृत गरिने कार्यक्रम रहेकोले लाभढङ्ग पत्रको प्रतिलिपि 2083-8 गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ।
0: व्यक्तिगत पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले 1 प्रति नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो 2 प्रति अनिवार्य बुझाउनु पर्नेछ।
1: साधारण सभामा उपस्थित हुने शेयर सदस्यहरूलाई 2083 साल असरसम्मको आफ्नो बचत तथा ऋणको कारोबार नियमित गर्नुहुन यसै साथ सूचित गरिन्छ। थप जानकारीको लागि सम्पर्क नम्बर 0949-59-222 र 98-44-40-64-60।
0: सृजना खड्का, सचिव, त्रिपुरा महिला सहकारी संस्था लिमिटेड, दोलखा।
2: पुनश्च भीमेश्वर नगरपालिका 5 का शेयर सदस्यहरूका लागि 2083 साल असोज 7 गति भीमेश्वर नगरपालिका पश्चिमी सामुदायिक भवनमा बिहान 7 बजेदेखि 10 बजेसम्म उपस्थितिका लागि अनुरोध गरिन्छ।

0: बच्चा कस्तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, जीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
5: दुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना। धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
6: 24 घण्टा आकस्मिक सेवा,
5: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
6: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
6: 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
6: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
5: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
6: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
5: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
6: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
5: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 049-412-020।
6: धुलिखेल अस्पताल, दोलखा अस्पताल, वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झन होस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षेमिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै पक्क तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खाना पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतोछन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपिल।

0: निजीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: निजीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 3 गते शनिबार सुनखानी उपस्थिति केन्द्र 1 सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे बाबरे उपस्थिति केन्द्र 4 भगवती मावी कालिन्चोक 3 घ्याङ बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत मावि कालिन्चोक 4 हिलेपानी निकोभूमे उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निकोभूमे
2: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगुचार सिंगटी लिङ्गा सोयसाङ उपस्थिति केन्द्र 8 बेगुचार घ्याङ्गर डाँडा गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ थामी चाँगु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्यालय बेगुआ थामी चाँगु मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उपसंकलन केन्द्र सैलुङ 3 बाखुर काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावी सैलुङ 5 काटाकुटी
3: फर्स्टको उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी फर्स्टको उपस्थिति केन्द्र 14 साउते मावी सैलुङ 7 कालापानी नामदु उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु मार्बु उपस्थिति केन्द्र 16 बैतेश्वर 7 ओडा कार्यालय मार्बु मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 डुरे बजार र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुरे बजार सिन्धुपाल्चोक।
0: मिति 2083 साल असोज 4 गते आइतबार भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनपा 1 मसान डाँडा क्षेमावती दोलखा भिनपा 2 उपस्थिति केन्द्र 21 भीम मावी भिनपा 2 दोलखा बजार भिनपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावी भिनपा 3 चरीकोट भिनपा 4 उपस्थिति केन्द्र 23 सर्व मावी भिनपा 4 टहले भिनपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावी भिनपा 5 माटी भिनपा 5 उपस्थिति केन्द्र 25 भिनपा 5 नयाँ पुल बजार भिनपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावी भिनपा 5 किराती छाप भिनपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावी भिनपा 7 मकैबारी भिनपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावि भिनपा 7 कुप्री भिनपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी मावी भिनपा 8 बोझ।
1: मिति 2083 साल असोज 10 गते शनिबार काठमाडौँ उपत्यकामा रहेका शेयर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यालेस पेप्सिकोला काठमाडौँ। मिति 2083 साल असोज 13 गते मंगलबार मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। नोट, यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ।
2: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन। आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम, कार्यविधि, नियमावली संशोधन र पुनर्लेखन, सहकारी एकीकरण, थप प्रस्ताव, प्रश्न र सुझाव, एकाइ निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध।
0: थप जानकारीका लागि शिर सदस्य ज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब च्यानल @milijuli कालिन्चोक साकोस 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शिर सदस्यहरूले अध्ययन गरी संस्थालाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। साधारण सभामा शेयर सदस्य मात्र उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि नै आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा नगद तथा चेक मार्फत र मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नका लागि अनुरोध गरिन्छ।
3: कुनै दुविधा भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 0494-421-397, 421-943, 421-539 र 421-303।
2: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सरीकोट, दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767 39 57 22।
1: आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
0: यस सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाएको पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: कार्यक्रम हुने मिति, समय र स्थान
0: 2083 असोज 17 गते उद्घाटन, सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म, कालिम्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू। लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म, कालिम्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुनरावती गाविसका सदस्यहरू। कालिम्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू।
1: नोट, अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखास्तु परिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने, सम्मान तथा पुरस्कार वितरण, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित, फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 औं वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
1: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू।
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गतेभित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: नोट, भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
0: गोपाल पाण्डे अध्यक्ष, आनन्ददायक बौद्धिष्य सहकारी संस्था लिमिटेड परिवार, कालिम्चोक 7 भदौरे दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम सञ्चालन गर्ने बारे सूचना।
1: प्रस्तुति सीमा यस कार्यालयको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मजौला फर्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीहरूले यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न हुन यो सूचना प्रसारण गरिएको छ।
0: आवश्यक कागजातहरू माग निवेदन नेपाली नागरिकताको प्रतिलिपि जग्गाधनी पूर्जाको प्रतिलिपि माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाण पत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाण पत्रको प्रतिलिपि। थप जानकारीका लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 98-64-0020-78, 98-61-82-99 र 98-61-17-89-30 सम्पर्क गर्नुहुन अनुरोध छ।
1: विष्णुपुर सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलोखा।
2: दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
3: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
2: हाम्रा सेवाहरू
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
2: 24 घण्टा आकस्मिक सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
2: 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
2: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
3: हार्ड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
2: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
3: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच,
2: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
4: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
3: अन्य थप जानकारीको लागि
4: सम्पर्क नम्बर 0947-12-020।
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: एकीकृत फ्रेण्डशीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएक पर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियर सदस्य महानुभावज्यूहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाई एक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते काठमाडौँ सेवा केन्द्र। काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली। एकाई दुई रामेछाप जिल्ला क्षेत्रमा 2083 आश्विन 20 गते मंगलबार। प्रीति सेवा केन्द्र। प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। भोजी सेवा केन्द्र। भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। ठोसी सेवा केन्द्र। ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। गर्जाङ सेवा केन्द्र। गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। रसनालु सेवा केन्द्र। रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। बेताली सेवा केन्द्र। बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। र राष्ट्र सेवक सेवा केन्द्र। राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान सेवा केन्द्रको प्राङ्गण। र एकाई तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार। मुख्य कार्यालय। मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू। गौरव सेवा केन्द्र। गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। मेलमिलाप सेवा केन्द्र। मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। सुइरे सेवा केन्द्र। सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। चरीकोट सेवा केन्द्र। चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। र एलुङ सेवा केन्द्र। एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते। सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र। स्थान मुख्य कार्यालयको सभा हल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू। साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikritfriendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव, एकीकृत फ्रेण्डशीप बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5 दोलखा।
1: होइन भाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डवहरूजी, के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
1: हो नि पाडे मनोकामना नै किन बरु भन् न यहाँ के सुविधा छ म पनि सुनिहालौ न
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
1: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
2: कहाँ हुनु नि कृषि विकास बैङ्क अगाडि छ नि होइन
3: पाण्डोहरू गइहालौ न सकिगो नि
0: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
4: प्रोपाइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900
5: हाम्रो रेडियो 103.4 मेगाहर्ज
6: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना
7: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ
0: मिति 2083 साल असोज 17 गति स्थान कालीनाग माध्यमिक विद्यालय सिंहटी कालीनाग माध्यमिक विद्यालय सुनखानी दुर्गा माध्यमिक विद्यालय मागादेउराली कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपुर बुद्ध चोक मिति 2083 साल असोज 18 गति स्थान जलदेवी माध्यमिक विद्यालय
7: पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ
0: साधारण सभा हुने मिति समय र स्थान

0: बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकुटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082-83 वास्तव नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू, छलफल सहित आर्थिक वर्ष 2083-84 अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने
2: आर्थिक वर्ष 2083-84 वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा, संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा, संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध।
0: पुनश्च साधारण सभामा उपस्थित हुने शेर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी 10 खान शेयर खरिद गरेको ऋणको फाखा ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
1: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसईई तथा कक्षा 12 को परीक्षामा 3.6 GPA भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतिभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 0947216656।
2: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु चार सिंगुटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22। स्वदेश तथा विदेशका फाइभ स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीफिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 9841017019, 9841017019।
1: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
0: साधारण सभामा स्वयं उपस्थित हुने शेष सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
0: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म, स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु।
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014, सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
2: कालीनाग बचत तथा ऋण सहकारी संस्थाको 18 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति, समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकाले सो साधारण सभामा सम्पूर्ण शेष सदस्यज्यूहरूलाई आफ्नो पाए पर्ने स्थानमा सक्रिय एवं अनि बारे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका प्रस्तावहरू: संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित, आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित, आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण, विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधन सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइन्युट बन्द गर्ने र शेयर सदस्य मध्येबाट प्रतिनिधि छनौट गर्ने र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा।
3: क्षेत्रीय सभाको मिति, समय र स्थान: 2083 साल असोज 7 गते बिहान 9 बजेदेखि 11 बजेसम्म, सभा उद्घाटन श्री कालीनाग मन्दिरको हल, मध्याह बजेदेखि 4:30 सम्म छहरा चौतारो मलेपुमा, मलेपु टोलका सबै, र दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दूध डेरी प्रतीक्षालयमा, भदौड़ी काप्तिकी कालीमाटीका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 7 बजेदेखि दिउँसो 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँमा काठमाडौँ फक्तापुर र ललितपुरका शेर सदस्यहरूका लागि
2: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्राङ्गणमा साबिक सुनरावती गाविसका माथिल्लो टोलका शेर सदस्यहरूका लागि सोही दिन बिहान 8:30 देखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोट मार्ती ठिरा काउडी पोखरी नामथाजोरका सदस्यका लागि मध्याह बाह्र बजेदेखि 3:30 सम्म सोती बजारमा थुम्का मकैबारी भट्टिनीका शेर सदस्यहरूका लागि मध्याह 12:30 देखि 4 बजेसम्म मजुवा आधारभूत विद्यालयमा माने भट्टेरी चिसापानी ढुङ्गी निवारी भवटिनीका सदस्यका लागि
3: असोज 10 गते बिहान 10 बजेदेखि 4 बजेसम्म समापन सभा कालीनाग मन्दिरको हल साविक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू
2: पुनश्च साधन सभामा उपस्थित हुने शेर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। नागेका ऋणी र 2083 असार मशान्तसम्म नियमित बचत नगरेका सदस्यलाई साधन सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्य ज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौ।
3: पर्वत अधिकारी सचिव कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका 8 सुनखानी 2 लाखा

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: हाम्रो झापाली नानी हो नि।

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वस्थ हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन्छ अनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र बिगो गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास कृषि संघको संयुक्त अपील।
3: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
4: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
3: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाडी सौडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
4: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
3: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
4: गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि

0: जनकल्याण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाठ पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभामा हुने छलफलका विषयहरू:
1: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
0: साधारण सभा हुने मिति, समय र स्थान:
1: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म।
0: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापु, बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: नोट: साधारण सभामा उपस्थित शेर सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधारण सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 98-45-34-41-73 र 98-67-81-63-74।
1: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 3208 क्षेत्रपा, दोलखा।
3: छोराको उयो पनि नजिकै आइसक्यो, बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोज भत्काहरू, टेन्ट, कुर्सी, भाँडाकुँडा, युनिट लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँ कता कहाँ ल्याउने होला त मान्छे नि?
4: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
5: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्।
6: हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
0: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383, 98410282483 र कृष्ण श्रेष्ठ 98640020241।
7: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस, चरिकोट, दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: स्वदेश तथा विदेशका 5 स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटिभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
6: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
5: तालिम दिने विषयहरू: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
0: थप जानकारीका लागि होटल एम्ब्रोसिया, चरीकोट, दोलाखा, सम्पर्क नम्बर 9841070099, 9841070099।
6: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट: बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।

0: भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम सञ्चालन गर्ने बारे सूचना।
1: प्रस्तुत विषयमा यस कार्यालयको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फार्म कृषक समूह कृषि सहकारीहरूले यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न हुन यो सूचना प्रसारण गरिएको छ।
0: आवश्यक कागजातहरू माग निवेदन नेपाली नागरिकताको प्रतिलिपि जग्गाधनी पूर्जाको प्रतिलिपि माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाण पत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाण पत्रको प्रतिलिपि। थप जानकारीका लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 98640027 98440000628 98164992909 र 98167930 सम्पर्क गर्नुहुन अनुरोध छ।
1: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलोखा।
2: जनउपकार बचो तथा ऋण सहकारी संस्था लिमिटेडको 27 औं साधारण सभा सम्बन्धी सूचना।
3: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
2: वार्षिक साधन सभा हुने इकाई नम्बर मिति स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबी थान हाटघर असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याको असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरीडाँडा असोज 30 गते जनउपकार साकोस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
3: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाइ र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
2: साधन सभा सम्बन्धी अन्य जानकारीहरू साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नु पर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेर सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकाले संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौ।
3: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: चाँडै त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल्नु होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि होइन?
2: पाण्डहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
3: त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा तपसिलका मेती समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति समय र स्थान। मिति 2083 साल असोज 11 गते भीमेश्वर नगरपालिका 2 चम्पूजा पार्क दोलाखा बिहान 10 बजेदेखि 4 बजेसम्म। साधारण सभामा प्रस्तुत हुने विषयहरू आर्थिक वर्ष 2082-83 कार्य प्रगति र लेखा परीक्षण प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन प्रस्तुत छलफल र पारित गर्ने आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत छलफल र पारित गर्ने आर्थिक वर्ष 83-84 वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्धमा विनियम तथा कार्यविधि संशोधन साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि सदस्यहरू छनौट। साधारण सभा सम्बन्धी थप जानकारी एवं अनुरोध 70 वर्ष पूरा भएका सम्पूर्ण ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान कार्यक्रम भएको हुँदा आफ्नो नागरिकता प्रमाण पत्रको प्रतिलिपि 2083 असोज 8 गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। 2082 एसई परीक्षामा 3.2 जीपीए भन्दा माथि ल्याउन सफल संस्थाका नियमित बाल बचतकर्ताहरूलाई पुरस्कृत गरिने कार्यक्रम रहेकोले लाभढङ्ग पत्रको प्रतिलिपि 2083 असोज 8 गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। व्यक्तिगत पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले 1 प्रति नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो 2 प्रति अनिवार्य बुझाउनु पर्नेछ। साधारण सभामा उपस्थित हुने शेयर सदस्यहरूलाई 2083 साल असरसम्मको आफ्नो बचत तथा ऋणको कारोबार नियमित गर्नुहुन यसै साथ सूचित गरिन्छ। थप जानकारीको लागि सम्पर्क नम्बर 0949-59-2222 र 9844-40-6060। सृजना खड्का, सचिव, त्रिपुरा महिला सहकारी संस्था लिमिटेड, दोलखा। भीमेश्वर नगरपालिका 5 का शेयर सदस्यहरूका लागि 2083 साल असोज 7 गति भीमेश्वर नगरपालिका भस्मी सामुदायिक भवनमा बिहान 7 बजेदेखि 10 बजेसम्म उपस्थितिका लागि अनुरोध गरिन्छ।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ट जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशाब पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494120।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767-39-57-22।
4: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधन सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: कार्यक्रम हुने मिति समय र स्थान
2: 2083 असोज 17 गते उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन असोज 24 गते बनचोरी सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुनरावती गाविसका सदस्यहरू कालिम्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
1: नोट अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
2: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्मान तथा पुरस्कार वितरण संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
1: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू
2: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: नोट भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
2: गोपाल पाण्डे अध्यक्ष आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार कालिम्चोक 7 भदौरे दोलखा।

0: स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेंट र रिसोर्ट में 100% रोजगारी को सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सीट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017099। आयोजक राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
1: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
2: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
1: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
2: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
1: हाम्रा सुविधाहरू
3: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
1: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
3: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
1: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
3: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
1: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
2: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 0974812 र 0974844।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

तिमीसँग मेरो भेट भयो। तिमीलाई देख्दा एकछिन म झुकिए, मेरी सपना जस्तै दुरुस्तै अनुहार मिल्दैमा। एकछिन मेरी सपनाको झल्को त मेटिएला, तर मेरो खोटी कर्ममा उनको जस्तो माया जिन्दगी भर पाउन लागेको छैन रहेछ।

0: कालीनागु बचत तथा ऋण सहकारी संस्थाको 18 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 औं वार्षिक साधन सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकाले सो साधन सभामा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई आफ्नो पाए पर्ने स्थानमा सक्रिय एवं बारे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित। लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित।
1: लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित।
0: आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित।
1: आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित।
0: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण
1: विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने
0: संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा
1: साधन सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा
0: साधारण सभाको माइन्युट बन्द गर्ने र शेयर सदस्य मध्येबाट प्रतिनिधि छनौट गर्ने र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
1: क्षेत्रीय सभाको मिति समय र स्थान 2083 साल असोज 7 गते बिहान 9 बजेदेखि 11 बजेसम्म सभा उद्घाटन श्री कालीनाग मन्दिरको हल मध्याह बाह्र बजेदेखि 4:30 सम्म छहरा चौतारो मलेपुमा मलेपू टोलका सबै र दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दूध डेरी प्रतीक्षालयमा भदौरे कार्तिकी कालीमाटीका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 7 बजेदेखि दिउँसो 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँमा काठमाडौँ भक्तपुर र ललितपुरका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्रांगणमा साबिक सुनरावती गाविसका माथिल्लो टोलका शेर सदस्यहरूका लागि सोही दिन बिहान 8:30 देखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोटमा मार्से ठिरा काउले पोखरी नामथाजोरका सदस्यका लागि मध्याह 12 बजेदेखि 3:30 सम्म सोती बजारमा थुम्का मकैबारी भट्टेलीका शेर सदस्यहरूका लागि मध्याह 12:30 देखि 4 बजेसम्म मजुवा आधारभूत विद्यालयमा माने भट्टेली चिसापानी ढुङ्गी निवारी भवटिनीका सदस्यका लागि असोज 10 गते बिहान 10 बजेदेखि 4 बजेसम्म समापन सभा कालीनाग मन्दिरको हल साविक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू पुनश्च साधन सभामा उपस्थित हुने शेर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। माखा नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यलाई साधन सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्य ज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौं।
2: पर्वत अधिकारी सचिव कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिम्चोक गाउँपालिका 8 सुनखानी दोलाखा।

0: प्रधानमन्त्री जनकल्याण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएक पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ। साधारण सभामा हुने छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद। साधारण सभा हुने मिति, समय र स्थान: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म।
1: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापु, बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय, साबिक क्षेत्रपा गाविस 7 र 8 सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: नोट:
0: साधन सभामा उपस्थित शेयर सदस्यहरूले साधन सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधन सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 98-45-34-41-73 र 98-67-81-63-74।
0: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर 8 क्षेत्रपा दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: काली नागु बचत तथा ऋण सहकारी संस्थाको 18 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधन सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकाले सो साधन सभामा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई आफ्नो पाए पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्तावहरू
1: संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित।
0: लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित।
1: लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित।
0: आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित।
1: आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित।
0: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण
1: विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने
0: संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा
1: साधन सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा
0: साधारण सभाको माइन्युट बन्द गर्ने र शेयर सदस्य मध्येबाट प्रतिनिधि छनौट गर्ने र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
1: क्षेत्रीय सभाको मिति समय र स्थान 2083 साल असोज 7 गते बिहान 9 बजेदेखि 11 बजेसम्म सभा उद्घाटन श्री कालिनाग मन्दिरको हल मध्याह बजेदेखि 4:30 सम्म छहरा चौतारो मलेपुमा मलेपु टोलका सबै र दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दूध डेरी प्रतीक्षालयमा भदौरे कार्तिकी कालीमाटीका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 7 बजेदेखि दिउँसो 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँमा काठमाडौँ भक्तपुर र ललितपुरका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्राङ्गणमा साबिक सुनरावती गाविसका माथिल्लो टोलका शेर सदस्यहरूका लागि सोही दिन बिहान 8:30 देखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोटमा मार्सी ठिरा काउडी पोखरी नामथाजोरका सदस्यका लागि मध्याह 12 बजेदेखि 3:30 सम्म सोती बजारमा थुम्का मकैबारी भट्टिलीका शेर सदस्यहरूका लागि मध्याह 12:30 देखि 4 बजेसम्म मजुवा आधारभूत विद्यालयमा माने भट्टेरी चिसापानी ढुङ्गी निवारी भवटिनीका सदस्यका लागि असोज 10 गते बिहान 10 बजेदेखि 4 बजेसम्म समापन सभा कालीनाग मन्दिरको हल साविक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू पुनश्च साधन सभामा उपस्थित हुने शेर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। नागेका ऋणी र 2083 असार मशान्तसम्म नियमित बचत नगरेका सदस्यलाई साधन सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्य ज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौ।
2: पर्वत अधिकारी सचिव कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिचोक गाउँपालिका 8 सुनखानी दोलाखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: कालीनागु बचत तथा ऋण सहकारी संस्थाको 18 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 औं वार्षिक साधन सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकाले सो साधन सभामा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई आफ्नो पाए पर्ने स्थानमा सक्रिय एवं अनिवार्य बारे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्तावहरू
1: संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित,
0: लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित,
1: लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित,
0: आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित,
1: आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित,
0: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण,
1: विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने,
0: संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा,
1: साधन सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा,
0: साधारण सभाको माइन्युट बन्द गर्ने र शेयर सदस्य मध्येबाट प्रतिनिधि छनौट गर्ने र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा,
1: क्षेत्रीय सभाको मिति समय र स्थान 2083 साल असोज 7 गते बिहान 9 बजे।
2: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेंट र रिसोर्ट हरुमा 100% रोजगारी को सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017099। आयोजक राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।

0: झ्याक कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आउन।
2: ल ल, म दोलखा डेरीको नम्बर वान डिडिसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।
5: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
6: वा तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
5: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
6: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
5: हाम्रा सुविधाहरू
7: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
5: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
7: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
5: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
7: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
5: र लामो अवधिको तालिम, गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
6: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
5: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज, चरीकोट चरीघ्याङ, दोलखा, 0974812 र 0974844।
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: जनकल्याण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएक पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभामा हुने छलफलका विषयहरू:
1: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
0: साधारण सभा हुने मिति, समय र स्थान:
1: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म।
0: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापु, बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: नोट: साधारण सभामा उपस्थित शेर सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधारण सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 98-45-34-41-73 र 98-67-81-63-74।
1: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 3208 क्षेत्रपा, दोलखा।
3: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
4: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 साल असोज 17 गति। स्थान: कालीनाग माध्यमिक विद्यालय सिंगटी, कालीनाग माध्यमिक विद्यालय सुनखानी, दुर्गा माध्यमिक विद्यालय मागा देउराली, कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपु बुद्ध चोक। मिति 2083 साल असोज 18 गति। स्थान: जलदेवी माध्यमिक विद्यालय मैना पोखरी, जिरी माध्यमिक विद्यालय जिरी, गोलमेश्वर माध्यमिक विद्यालय मालू र गौरीशंकर क्याम्पसको हल चरीकोट। समय: सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
3: छलफल तथा निर्णयका विषयहरू सञ्चालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082-83 वास्तव नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू छलफल सहित आर्थिक वर्ष 2083-84 अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने सम्बन्धमा
4: आर्थिक वर्ष 2083-84 वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट सञ्चालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाइ केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध
0: पुनश्च साधन सभामा उपस्थित हुने शेर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी संस्थान शेयर खरिद गरेको ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
3: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसई तथा कक्षा 12 को परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतेभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 0947416656।
4: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: स्वर्ण बजार तथा ऋण सहकारी संस्था लिमिटेडको 26औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 26औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
0: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन 7 बाटो चरीकोट दोलखा।
1: नोट, उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
0: स्वर्ण बजार तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: यो हो हाम्रो रेडियो 103.4 MHz।
1: त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा तपसिलका मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति समय र स्थान।
2: मिति 2083 साल असोज 11 गते भीमेश्वर नगरपालिका 2 चम्पूजा पार्क दोलाखा बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: साधारण सभामा प्रस्तुत हुने विषयहरू
2: आर्थिक वर्ष 2082-83 कार्य प्रगति र लेखा परीक्षण प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन प्रस्तुत छलफल र पारित गर्ने आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत छलफल र पारित गर्ने आर्थिक वर्ष 83-84 वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्धमा विनियम तथा कार्यविधि संशोधन साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि सदस्यहरू छनौट। साधारण सभा सम्बन्धी थप जानकारी एवं अनुरोध
1: 70 वर्ष पूरा भएका सम्पूर्ण ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान कार्यक्रम भएको हुँदा आफ्नो नागरिकता प्रमाण पत्रको प्रतिलिपि 2083 असोज 8 गते भित्र उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ।
2: 2082 एसई परीक्षामा 3.2 जीपीए भन्दा माथि ल्याउन सफल संस्थाका नियमित बाल बचतकर्ताहरूलाई पुरस्कृत गरिने कार्यक्रम रहेकोले लाभढङ्ग पत्रको प्रतिलिपि 2083 असोज 8 गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ।
1: व्यक्तिगत पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले 1 प्रति नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो 2 प्रति अनिवार्य बुझाउनु पर्नेछ।
2: साधारण सभामा उपस्थित हुने शेयर सदस्यहरूलाई 2083 साल असरसम्मको आफ्नो बचत तथा ऋणको कारोबार नियमित गर्नुहुन यसै साथ सूचित गरिन्छ। थप जानकारीको लागि सम्पर्क नम्बर 0949-59-2222 र 98-44-40-64-60।
1: सृजना खड्का सचिव त्रिपुरा महिला सहकारी संस्था लिमिटेड दोलखा।
2: भीमेश्वर नगरपालिका 5 का शेयर सदस्यहरूका लागि 2083 साल असोज 7 गति भीमेश्वर नगरपालिका भस्मी सामुदायिक भवनमा बिहान 7 बजेदेखि 10 बजेसम्म उपस्थितिका लागि अनुरोध गरिन्छ।

0: 乖乖，出来个位把你拿去给俺好哥，我站了路，我站了了路，没完个垃圾我是我站着等着过谁玩的过来牛的个垃圾，俺我先过你好，我那啥我老弄，俺我大概了了，我大问题呢。
1: 耶，他为了给一百你台钱的可干净，他为了把你个香喷的香喷的，他背地是 rental and catering service 这一块没白要进去。
0: 哎，我抓一块，我一好，我一喜欢，我一那好大。
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम सञ्चालन गर्ने बारे सूचना।
1: प्रस्तुत विषयमा यस कार्यालयको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मजौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फार्म कृषक समूह कृषि सहकारीहरूले यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न हुन यो सूचना प्रसारण गरिएको छ।
0: आवश्यक कागजातहरू माग निवेदन नेपाली नागरिकताको प्रतिलिपि जग्गाधनी पूर्जाको प्रतिलिपि माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाण पत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाण पत्रको प्रतिलिपि। थप जानकारीका लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 98640027 98440000628 98164992909 र 98167930 सम्पर्क गर्नुहुन अनुरोध छ।
1: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलखा।
2: दुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
3: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
2: हाम्रा सेवाहरू
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
2: 24 घण्टा आकस्मिक सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
2: 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
2: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
3: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
2: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
3: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच,
2: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
4: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
3: अन्य थप जानकारीको लागि
4: सम्पर्क नम्बर 049412020।
2: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाइ नम्बर, मिति, स्थान र समय 2083 साल असो 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याको असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाइ र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेयर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेयर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेयर सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य ज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।
2: पहिनै बाँडे त तो राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागि बिहेतिर हो कि क्या हो?
3: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
2: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
4: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
3: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
2: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के सुविधा छ, म पनि सुनिहाल न।
3: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
2: उसो भए पाँडे गइहालौ नि जिल्ला नगरौ न
3: कहाँ हुनु नि कृषि विकास बैंक अगाडि छ नि होइन
4: पाण्डोहरू गइहालौ न सकिगो नि
0: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनकामना टेलर्सलाई सम्झनुहोस्
5: प्रोपाइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22।
1: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
0: यस संस्थाको 26औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
1: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन 7 बाटो, चरीकोट, दोलखा।
0: नोट, उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
1: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज सरीकोट चरीघ्याङ दोलखा 94.1 FM 802 र 94.1 FM 844
3: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधन सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: कार्यक्रम हुने मिति समय र स्थान
2: 2083 असोज 17 गते उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन असोज 24 गते बनचोरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू सिंगटी पारी घाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुनरावती गाविसका सदस्यहरू कालिम्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
3: नोट अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
2: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्मान तथा पुरस्कार वितरण संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित फाखा मागेका ऋणीहरूको असुविधाका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
1: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू
2: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
3: नोट भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
2: गोपाल पाण्डे अध्यक्ष आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार कालिम्चोक 7 भदौरे दोलखा।

0: स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइव स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान दुबई र युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ पर्खिँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
1: कसको टिभी बोकेर हिँड्यौ, निकै हतारमा छौ त।
2: कठै बरिलैलै कसको टिभी बोक्नु नि भिटी, आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि, सकिगयो नि।
2: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
3: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्च देखि माथिको एलईडी किन्दा 200 सित्तैमा। यहाँ फ्रिज, डिप फ्रिज, एलईडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
4: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
0: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
0: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्ह 4 बजेसम्म, स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014, सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वस्थ हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुझिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिउँसो अनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फुक्सुमा लाग्ने रोगहरू पनि यही जाँड रक्सी नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँडसँग खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763580333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम सञ्चालन गर्ने बारे सूचना।
5: प्रस्तुति सीमा यस कार्यालयको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मजौला फर्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म, कृषक समूह, कृषि सहकारीहरूले यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न हुन यो सूचना प्रसारण गरिएको छ।
1: आवश्यक कागजातहरू:
5: माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जग्गाधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म, कृषक समूह, कृषि सहकारी संस्थाको प्रमाण पत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाण पत्रको प्रतिलिपि।
1: थप जानकारीका लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077, 9844000628, 9861842909 र 9861739930 सम्पर्क गर्नुहुन अनुरोध छ।
5: विष्णु प्रसाद सुवेदी, प्रमुख प्रशासकीय अधिकृत, भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट, दोलखा।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: कालीनाग बचत तथा ऋण सहकारी संस्थाको 18 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 औं वार्षिक साधन सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकाले सो साधन सभामा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई आफ्नो पाइपर्ने स्थानमा सक्रिय एवं अनिवार्य बारे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभाका प्रस्तावहरू
1: संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित।
0: लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित।
1: लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित।
0: आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित।
1: आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित।
0: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण
1: विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने
0: संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा
1: साधन सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा
0: साधारण सभाको माइन्युट बन्द गर्ने र शेयर सदस्य मध्येबाट प्रतिनिधि छनौट गर्ने र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
1: क्षेत्रीय सभाको मिति समय र स्थान 2083 साल असोज 7 गते बिहान 9 बजेदेखि 11 बजेसम्म सभा उद्घाटन श्री कालीनाग मन्दिरको हल मध्याह बजेदेखि 4:30 सम्म छहरा चौतारो मलेपुमा मलेपु टोलका सबै र दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दूध डेरी प्रतीक्षालयमा भदौरे कार्तिकी कालीमाटीका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 7 बजेदेखि दिउँसो 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँमा काठमाडौँ भक्तपुर र ललितपुरका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्राङ्गणमा साबिक सुनरावती गाविसका माथिल्लो टोल का शेर सदस्यहरूका लागि सोही दिन बिहान 8:30 देखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोटमा मार्से ठिरा काउडी पोखरी नामथाजोरका सदस्यका लागि मध्याह 12 बजेदेखि 3:30 सम्म सोती बजारमा थुम्का मकैबारी भट्टेलीका शेर सदस्यहरूका लागि मध्याह 12:30 देखि 4 बजेसम्म मजुवा आधारभूत विद्यालयमा माने भट्टेली चिसापानी ढुङ्गी निवारी भवटिनीका सदस्यका लागि असोज 10 गते बिहान 10 बजेदेखि 4 बजेसम्म समापन सभा कालीनाग मन्दिरको हल साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू पुनश्च साधन सभामा उपस्थित हुने शेर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। माखा नागेका ऋणी र 2083 असार मशान्तसम्म नियमित बचत नगरेका सदस्यलाई साधन सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्य ज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौं।
2: पर्वत अधिकारी सचिव कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका 8 सुनखानी दोलाखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मिरिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: एक मिरिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 3 गते शनिबार सुनखानी उपस्थिति केन्द्र 1 सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे बाबरे उपस्थिति केन्द्र 4 भगवती मावि कालिन्चोक 3 घ्याङ बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत मावि कालिन्चोक 4 हिलेपानी निकोभूमे उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निकोभूमे
2: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगु 4 सिंगटी लिङ्बा सोयसाङ उपस्थिति केन्द्र 8 बेगु 4 घ्याङ्गर डाँडा गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ थामिचाङ्गु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्य बेगुआ थामिचाङ्गु मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उपसंकलन केन्द्र सैलुङ 3 बाखुर काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी
3: फर्स्टको उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी फर्स्टको उपस्थिति केन्द्र 14 साउते मावि सैलुङ 7 कालापानी नामदु उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु मार्बु उपस्थिति केन्द्र 16 बैतेश्वर 7 ओडा कार्यालय मार्बु मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 डुरे बजार र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुरे बजार सिन्धुपाल्चोक।
0: मिति 2083 साल असोज 4 गते आइतबार भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनपा 1 मसान डाँडा क्षमावती दोलखा भिनपा 2 उपस्थिति केन्द्र 21 भीम मावि भिनपा 2 दोलखा बजार भिनपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावि भिनपा 3 चरीकोट भिनपा 4 उपस्थिति केन्द्र 23 सर्व मावि भिनपा 4 टहले भिनपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावि भिनपा 5 माटी भिनपा 5 उपस्थिति केन्द्र 25 भिनपा 5 नयाँ पुल बजार भिनपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावि भिनपा 5 किराती छाप भिनपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावि भिनपा 7 मकैबारी भिनपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावि भिनपा 7 कुप्री भिनपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी मावि भिनपा 8 बोझ।
1: मिति 2083 साल असोज 10 गते शनिबार काठमाडौँ उपत्यकामा रहेका शेयर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यालेस पेप्सिकोला काठमाडौँ। मिति 2083 साल असोज 13 गते मंगलबार मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। नोट यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ।
2: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन, सहकारी एकीकरण, थप प्रस्ताव, प्रश्न र सुझाव, एकाई निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध
0: थप जानकारीका लागि शेयर सदस्य ज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब च्यानल @milijuli कालिन्चोक साकोस 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शेयर सदस्यहरूले अध्ययन गरी संस्थाहरूलाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। साधारण सभामा शेयर सदस्य मात्र उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि नै आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा नगद तथा चेक मार्फत र मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नका लागि अनुरोध गरिन्छ।
3: कुनै दुविधा भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 0494213997, 4219043, 4215349 र 4213003।
2: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सरीकोट, दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: वार्षिक सिख कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
2: मिति 2083 साल असोज 17 गति। स्थान कालीनाग माध्यमिक विद्यालय सिंहटी, कालीनाग माध्यमिक विद्यालय सुनखानी, दुर्गा माध्यमिक विद्यालय मागादेउराली, कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपु बुद्ध चोक। मिति 2083 साल असोज 18 गति। स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी, जिरी माध्यमिक विद्यालय जिरी, गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरीशंकर क्याम्पसको हल चरीकोट। समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: छलफल तथा निर्णयका विषयहरू सञ्चालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082/83 वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082/83 वास्तव नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू, छलफल सहित आर्थिक वर्ष 2083/84 अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने
1: आर्थिक वर्ष 2083/84 वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा, संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा, संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट सञ्चालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाइ केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध।
2: पुनश्च साधारण सभामा उपस्थित हुने शेयर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी 10 खान शेयर खरिद गरेको, ऋणको भाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
0: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसईई तथा कक्षा 12 परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतिभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 049-421-656।
1: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।
3: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: यस संस्थाको 26 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
3: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन 7 बाटो चरीकोट दोलखा।
2: नोट, उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
3: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।

0: एकीकृत फ्रेण्डशीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइपर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियोर सदस्य महानुभावजीहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाएक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते काठमाण्डौ सेवा केन्द्र, काठमाण्डौ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली, एकाई दुई रामेछाप जिल्ला क्षेत्रमा 2083 आश्विन 20 गते मंगलबार, प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्राङ्गण र एकाई तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू, गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा
1: 2083 मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: 出来个米饭你拿去给俺好哥，我在聊路，我在弄聊路，没完的垃圾我在这点都不行，完了过来牛逼个啷个的，俺我先管你，好我那啥我那都干，我在这聊聊了，再问题呢？
1: 耶，他为了弟弟把你抬起来，可得劲。他为了把你个香喷的香门儿，他背的是 rental and catering service， 这可没白领钱。
2: हजुरहरुकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चाय कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98410228883 र कृष्ण श्रेष्ठ 98640021।
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिम्पोङ हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी

0: आधुनिक मेसिन हाते ट्रैक्टर कम्बाइन मिल जेनेरेटर थ्रेसर मोटर ग्राइंडर चेनसो सुफत मूल्य में बिक्री वितरण गरिन्छ। साथै बिग्रेको स्थान में पुगे मरमत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारी का लागि सम्पर्क नम्बर 9840113567 9763 58033।
1: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एण्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलखा।
2: तपाईं कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
3: वा तपाईंहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
3: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
2: हाम्रा सुविधाहरू
0: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
2: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
0: जेनेरेटरको 24 घण्टा व्यवस्था, विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
2: पर्याप्त पार्किङको व्यवस्था, आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
0: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
3: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज, चरीकोट चरीघ्याङ दोलखा, 94.1 RSA2 र 94.1

सर्वोच्च अदालतले पक्राउ पर्नेहरूलाई अनिवार्य रूपमा हत्कडी नलाउन प्रहरीले आदेश दिएको छ। सर्वोच्चमा परेको रिटमा सुनवाई गर्दै न्यायाधीश नहकुल सुवेदी र शान्ति सिंह थापाको इजलासले यस्तो आदेश दिएको हो। उक्त आदेशमा हत्कडी प्रयोग नगरी नहुने अपहार्य परिस्थिति देखिएमा मात्र सोको अभिलेख राखी हत्कडी लाउन सकिने देखि बाहेक हत्कडी लाउनै पर्ने अवस्था देखिएका व्यक्तिहरूका हकमा निवेदकको अन्तिम किनारा नलागेसम्म वा सो सम्बन्धमा कानूनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक तवरले अनिवार्य रूपमा हत्कडी लाउने कार्य नगर्न नगराउन भनिएको छ। पक्राउ गरेपछि हत्कडी लाउने विषय संविधानको धारा 16 सम्मानपूर्वक बाँच्न पाउने अधिकार र 17 वैयक्तिक स्वतन्त्रको हकसँग सम्बन्धित भएको पनि सर्वोच्चले भनेको छ। यी हक कानून बनाए बाहेक कुनै पनि अवस्थामा खोज्न नपाइने आदेशमा उल्लेख छ। कुनै व्यक्ति विरूद्ध जाहिरी परे वा अभियोग लागेकै फर्मा स्वचालित रूपमा हत्कडी लाइहाल्नु संवैधानिक र कानूनी व्यवस्थाको मर्म अनुकूल नभएको सर्वोच्च अदालतले भनेको छ। तर कुनै पनि व्यक्ति पक्राउ परेपछि सम्बन्धित व्यक्ति भाग्ने उम्कने जोखिम पक्राउ परेको व्यक्तिको व्यवहार हिंसात्मक भए नभएको विश्लेषण र पक्राउ परेको व्यक्तिले आफू वा अरू कसैलाई क्षति पुर्याउन सक्ने खतराको अवस्था वस्तुनिष्ठ तवरले पुष्टि भएमा त्यसको अभिलेख राखेर मात्र हत्कडी लगाउन सक्ने अदालतले उल्लेख गरेको छ। सर्वोच्चले हत्कडीको प्रयोग विरूद्ध परेको रिट निवेदकको अन्तिम टुङ्गो नलाग्दासम्म जो कोहीलाई मनमर्जी रूपमा हत्कडी नलाउन आदेश दिएको हो। जो कोही पक्राउ हुँदा साथ हत्कडी लाउने अभ्यास रहेको भन्दै सर्वोच्च अदालतले त्यस्तो काम संवैधानिक तथा कानूनी व्यवस्थाको मर्मको अनुकूल नहुने भनेको छ। मनिता नेपाली, हाम्रो रेडियो, चरीकोट।

0: हो हाम्रो रेडियो 103.4 MHz।
1: स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेंट र रिसोर्ट हरुमा 100% रोजगारी को सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सीट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइव स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
2: थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 98140170 99140170 99।
1: आयोजक राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
3: कसको टिभी बोकेर हिँड्यौ, निकै हतारमा छौ त।
4: कठै बरिलैलै कसको टिभी बोक्नु नि भित्ती, आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन।
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त, सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छन् नि, सकिगयो नि।
4: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त।
5: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा 20 होम सिपेमा।
6: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथी सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
8: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481042 र 98440168014।
9: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 MHz।

0: कस्तो खाल्लो दूध पानी मिसाएको रहेछ हामी त खाँदैनौ
1: होइन बुढा डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दूध ल्याउन सक्दैनौ
2: हेर हेर यो बुढीको गनगन मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
1: तिमी कुन जमानामा छौ दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न
2: ल ल म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु
0: आहा कति मिठो दूध अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा
3: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
4: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साखिने सुस्ता सिमती चपे भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू
3: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 049-421-0020
4: दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा 24 घण्टा आकस्मिक सेवा बालरोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना 24 घण्टा फार्मेसी सेवा आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
5: हार्ट जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
4: हार्ट जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
5: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
4: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
5: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
6: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
4: अन्य थप जानकारीको लागि
6: सम्पर्क नम्बर 049-412-020
4: धुलिखेल अस्पताल दोलखा

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असो 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याको असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेष सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतेसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेष सदस्य ज्यूहरूमा अनुरोध गर्दछौं।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुस्। तपाई स्वास्थ्य हुन तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुझिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आँटोछन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दुलिखिल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: काली नाग बचत तथा ऋण सहकारी संस्थाको 18 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 औं वार्षिक साधन सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल

0: पारित गर्नुपर्ने भएकाले सो साधन सभामा सम्पूर्ण शेष सदस्यज्यूहरूलाई आफ्नो पाइपर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभाका प्रस्तावहरू
0: संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित।
1: लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित।
0: लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित।
1: आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित।
0: आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित।
1: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण
0: विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने
1: संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा
0: साधन सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा
1: साधारण सभाको माइन्युट बन्द गर्ने र शेयर सदस्य मध्येबाट प्रतिनिधि छनौट गर्ने र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
0: क्षेत्रीय सभाको मिति समय र स्थान 2083 साल असोज 7 गते बिहान 9 बजेदेखि 11 बजेसम्म सभा उद्घाटन श्री कालिनाग मन्दिरको हल मध्याह बाह्र बजेदेखि 4:30 सम्म छहरा चौतारो मलेपुमा मलिपु टोलका सबै र दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दुध डेरी प्रतीक्षालयमा भदौरे कात्तिकी कालीमाटीका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 7 बजेदेखि दिउँसो 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँमा काठमाडौँ फक्तापुर र ललितपुरका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्राङ्गणमा साबिक सुनरावती गाविसका माथिल्लो टोल शेयर सदस्यहरूका लागि सोही दिन बिहान 8:30 देखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोटमा मार्से ठिरा काउरे पोखरी नामथाजोरका सदस्यका लागि मध्याह बाह्र बजेदेखि 3:30 सम्म सोती बजारमा थुम्का मकैबारी भट्टेलीका शेयर सदस्यहरूका लागि मध्याह 12:30 देखि 4 बजेसम्म मजुवा आधारभूत विद्यालयमा माने भट्टेली चिसा पानी ढुङ्गी निवारे भवटिमीका सदस्यका लागि असोज 10 गते बिहान 10 बजेदेखि 4 बजेसम्म समापन सभा कालीनाग मन्दिरको हल साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू पुनश्च साधन सभामा उपस्थित हुने शेर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। माखा नागेका ऋणी र 2083 असार मशान्तसम्म नियमित बचत नगरेका सदस्यलाई साधन सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौ।
2: पर्वत अधिकारी सचिव कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका 8 सुनखानी दोलाखा
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झाउनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जुझिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिवस अनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खाना पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर्छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साथी, कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाई खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: राष्ट्रिय जनकल्याण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएक पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभामा हुने छलफलका विषयहरू:
1: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
0: साधारण सभा हुने मिति, समय र स्थान:
1: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म।
0: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापु, बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: नोट:
1: साधारण सभामा उपस्थित शेयर सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधारण सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 98-45-34-41-73 र 98-67-81-63-74।
1: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 3208 क्षेत्रपा, दोलखा। तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू: अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगुचार सिङ्गुटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97-67-39-22।
0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 26 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
0: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन 7 बाटो चरीकोट दोलखा।
1: नोट, उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: तपाई कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 49.1 FM 802 र 49.1 FM 844
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा राष्ट्रसंघ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्यूयोर्क तर्फ, प्राथमिकतामा जलवायु कूटनीति,
1: भोडे कृषि बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो।
0: नेपालमा भारी वर्षा गराउन सक्ने ठानिएको मौसमी प्रणालीको पछिल्लो अवस्था के छ?
2: साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ भएन, होइन, शक्तिशाली निम्न जातीय प्रणाली मात्रै भयो, त्यो हामीले चाहिँ मन्थन गर्दैछौँ।
0: र श्रीलंकाको इस्टर सन्डे बम हमला प्रकरणमा 15 जना दोषी ठहर। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
3: फडिन र दाहालबाट सुन्नुहोस्। मौसमविदहरूले प्रशान्त महासागरमा विकसित भइरहेको एल निन्यो प्रणाली अभिलेख गरिए यताकै शक्तिशाली देखिएको बताएका छन्। यो निष्कर्ष एल निन्यो मापन गर्ने एक सूचकका आधारमा सार्वजनिक गरिएको हो। भूमध्य रेखा नजिकको समुद्री सतहको तापक्रम यस प्रणालीका कारण चरम रूप लिने अपेक्षा गरिएको समयभन्दा केही साता अघि नै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। वैज्ञानिकहरूका अनुसार यसले विश्वव्यापी मौसम प्रणालीमा दूरगामी प्रभाव पार्न सक्ने देखिन्छ। यसले कतिपय ठाउँमा आँधीबेहरी र बाढ़ीको जोखिम बढ़ाउन सक्ने र अन्य क्षेत्रमा खडेरी र डढ़ेलोको सम्भावना बढ़ाउने विज्ञहरूले चेतावनी दिएका छन्। एल निन्यो प्राकृतिक रूपमा विकास हुने एउटा मौसमी चक्र हो, जुन सामान्यतया प्रत्येक 2-7 वर्षको अन्तरालमा देखा पर्ने गर्छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले विश्वका विभाजनका रेखाहरू गहिरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। न्यूयोर्कमा राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनसँग जुझ्न र असमानता कम गर्न थप प्रयासका लागि आह्वान गरे। 3 वर्ष अघि नेपालको हिमालबाट मैले तीव्र गतिमा हिमनदी पग्लिरहेको चेतावनी दिएको थिएँ। विश्वको चुचुराहरू कमजोर बन्दै गएका छन्। कतिपयले बढ़ाई चढ़ाई गरेर खतरा प्रस्तुत गरिएको भनेर त्यसलाई पत्याएनन्। तर दुःखदायी घटनाले असर अझ चाँडो परिरहेको र ठूलो क्षति निम्त्याइरहेको अनि अपेक्षा गरेभन्दा टाढासम्म प्रभावहरू परिरहेको देखाएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस उनले आर्टिफिशियल इन्टेलिजेन्समाथि नियन्त्रण गरिनुपर्नेमा जोड़ दिँदै त्यसलाई आविष्कार गर्नेलाई अचम्ममा पार्ने गतिमा एआई अघि बढ़िरहेको बताए। महासभाको पहिलो दिन विश्व नेताहरूले बोल्ने क्रम जारी छ। श्रीलंकामा सन् 2019 इस्टर सन्डे बम हमलामा संलग्न रहेको अभियोगमा कोलम्बोको एउटा अदालतले 15 जनालाई दोषी ठहर गरेको छ। अन्य 9 जनालाई सफाई दिइएको छ। उक्त आक्रमणमा इस्लामवादी आत्मघाती बम हमलाकारीले 3 प्रमुख होटल र 3 गिर्जाघरलाई निशाना बनाएका थिए, जसमा 275 जना मारिएका थिए। अदालतले दोषी उपर सजाय भने पछि सुनाउनेछ। सबै प्रतिवादीहरूले आफूमाथिको आरोप अस्वीकार गरेका थिए। इण्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले अघिल्लो महिना डढेलो शुरू भए यता विषाक्त तुवालो फैलिएका क्षेत्रमा 1,70,000 भन्दा बढ़ी गम्भीर श्वास प्रश्वास संक्रमणका घटना अभिलेख गरेको बताएका छन्। उनीहरूले त्यसरी संक्रमित भएका मध्ये 1/4 भन्दा बढ़ी बाल बालिका रहेको जनाएका छन्। बोर्नियो र सुमात्रा टापुमा लागेका डढेलोले इण्डोनेसियाको ठूलो हिस्सा र छिमेकी मलेसिया र सिंगापुरमा हानिकारक वायु प्रदूषण निम्त्याएको छ र अज्ञात बन्दुकधारीहरूले बलुचिस्तान प्रान्तमा पोलियो खोप टोलीलाई सुरक्षा दिइरहेका 2 प्रहरीको हत्या गरेको दक्षिण पश्चिम पाकिस्तानका अधिकारीहरूले बताएका छन्। उनीहरूले ती प्रहरीहरू साताव्यापी खोप कार्यक्रम अन्तर्गत पोलियो अभियानमा संलग्न महिलाहरूसँग खटिएको उल्लेख गरेका छन्। पोलियो टोलीका सदस्यहरूलाई चोटपटक लागेको छैन, तर उक्त अभियानलाई स्थगित गरिएको अधिकारीहरूले बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साधपखमा पुनः स्वागत छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज न्यूयोर्क प्रस्थान गरेका छन्। महासभामा उनले जलवायु कूटनीतिको विषयलाई प्राथमिकताका साथ उठाउने अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी बाढ़ीको पृष्ठभूमिमा उनको यो भ्रमण भइरहेको हो। प्रधानमन्त्री शाहले आउँदो बिहिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। नेपालले हालै भोगेको विनाशकारी बाढ़ीमा जलवायु परिवर्तनको भूमिका हुन सक्ने कतिपय वैज्ञानिकहरूले बताइरहेका बेला प्रधानमन्त्री शाहको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ। बाढ़ीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यानाकर्षण भइरहेका बेला महासभामा नेपालले उठाउने विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञहरूले बताइरहेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले बीबीसीलाई बताए अनुसार प्रधानमन्त्री शाहले महासभामा आफ्नो सम्बोधनको क्रममा जलवायु न्यायलाई मुख्य प्राथमिकतामा राख्नेछन्।
1: उक्त सम्बोधनमा मूलत चारवटा विषयहरू समावेश हुनेछन्। पहिलो विषय चाहिँ भरे कृषि बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो। दोस्रो वर्तमान सरकारका प्राथमिकताहरू, योजनाहरू, विकास सम्बन्धी आर्थिक लगायतका विभिन्न नीतिहरू लगायतका विषयमा चाहिँ अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने र उहाँहरूको जुन निरन्तर सहयोग र सद्भाव रहिआएको छ त्यसलाई धन्यवाद दिँदै त्यसलाई निरन्तरता र बढोत्तरी गर्नको लागि आह्वान गर्ने भन्ने दोस्रो विषय भयो। अनि तेस्रो विषय यो अन्तर्राष्ट्रिय शान्तिका विषयहरू, मानव अधिकारका विषयहरू, दिगो विकासका कुराहरू, ती विषयमा नेपालको धारणा प्रस्तुत गर्ने। चौथो र अन्तिम विषय जुन अहिलेको मल्टिल्याटरलिजमको कुराहरू छन्, त्यसमा परेको समस्याका कुराहरू छन्, अन्तर्राष्ट्रिय जुन अर्डरको विषय छ अनि त्यसमा चाहिँ खास गरी अलिकति न्यायपूर्ण अर्डर हुनु पर्यो र नेपाल जस्ता देशहरूको हितमा काम गर्ने खालको अन्तर्राष्ट्रिय व्यवस्था हुनु पर्यो भन्ने यी चारवटा महत्वपूर्ण विषयहरू छन्।
0: अधिकारीहरूका अनुसार भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ीपछि नेपालले लस एण्ड ड्यामेज कोषबाट सहयोग दावी गर्दै संयुक्त राष्ट्रसंघलाई पत्राचार समेत गरिसकेको छ। त्यसको प्रत्यक्ष लाभ लिनका निम्ति नेपालले लामो प्रक्रिया पार गर्नुपर्न सक्ने वातावरणविद मदन कोइराला बताउँछन्।
4: फोरममा राख्ने कुरा चाहिँ पोलिटिकल एजेन्डा भयो, विश्व समुदायको ध्यान आकर्षण गर्ने कुरा भयो, कम्पेन्सेसन क्लेम गर्ने कुरा चाहिँ डिजाइनेटेड अथोरिटी छ। हामी कहाँ पनि फोकल एजेन्सी छ, गभर्नमेन्टको फोकल एजेन्सीको पनि आफ्नो प्रिपेरेसन छ, आफ्नो मेकानिजम छ, हाम्रो आफ्नो डेटाहरू छन्, आफ्ना नेसनल डकुमेन्टहरू छन्। आशावादी हुने ठाउँ देख्छु।
0: भोटेकोशी त्रिशुली बाढ़ीपछि सरकारले जलवायु कूटनीतिलाई उच्च प्राथमिकतामा राखेको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता छेत्रीका अनुसार मन्त्रालयले हालै जलवायु कूटनीति शाखा समेत गठन गरेको छ। प्रधानमन्त्रीले महासभामा नेपालको पक्ष राखेपछि जलवायु कूटनीति तर्फको कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने ठानिएको उनले बताए। प्रधानमन्त्री शाह असोज 10 गते स्वदेश फर्किने कार्यक्रम छ। अब अर्को विषय, मौसम विज्ञान विभागले आउँदो शुक्रबारदेखि केही दिनसम्म नेपालका कतिपय स्थानमा भारीदेखि धेरै भारी र एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। आज साँझ जारी मौसम सम्बन्धी बुलेटिनमा विभागले उच्च हिमाली क्षेत्रलाई रेड जोनमा राखेको छ। तत्काल प्रतिकार आवश्यक पर्ने स्थानलाई रेड जोन र सतर्क रहनुपर्ने स्थानलाई अरेन्ज तहमा वर्गीकरण गरिन्छ। केही दिन यता मौसमविदहरूले बंगालको खाड़ीमा विकास भइरहेको एउटा मौसमी प्रणालीको असर नेपालसम्म आउने र उक्त प्रणाली पश्चिमी वायुमण्डलीय प्रणालीसँग मिसिएमा चर्को असर हुन सक्ने चेतावनी दिँदै आएका छन्। यसै सन्दर्भमा हामीले पछिल्लो मौसम सम्बन्धी बुलेटिन जारी हुनुभन्दा ठीक अघि मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठलाई टेलिफोन सम्पर्क गरी चर्चामा रहेको उक्त मौसमी प्रणालीको पछिल्लो अवस्थाबारे सोधेका छौं।
5: शुरूमा सोसियल मिडियामा आएको जुन छ त्यो जस्तो हाई रेनफलको चाहिँ इन्टेन्सिटी त्यति मात्रा चाहिँ देखिँदैन। त्यो किन भन्दाखेरि जुन सिस्टम ट्रपिकल साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ साइक्लोन चाहिँ भएन, होइन खालि शक्तिशाली न्यूनतापी प्रणाली मात्रै भयो। त्यसले गर्दाखेरि सिस्टम अलिक विक भएको भएर प्रेसिपिटेसनको मात्रा पनि पहिला भन्दा अलिक कम छ, त्यो हामीले चाहिँ मोनिटरिङ गर्दा छौँ। अहिले समुद्रमै छ त्यो, होइन 7 गते राति र 8 गते को बिहानको बीचमा चाहिँ ओडिसा र आन्ध्र प्रदेशको पेरिफेरीमा चाहिँ ल्यान्डफल चाहिँ हुने देखिन्छ। तर नेपालमा कहिले आइपुग्ला भन्नेको चाहिँ अझ पनि कन्फिडेन्ट भइसकेका छैन। सबै मोइस्चर त्यसले नै सोसेर लिएर इन्डियामै बढी पानी पार्यो भने चाहिँ हामी चाहिँ अलिकति कम इफेक्ट हुन्छ, होइन तर शक्ति अलिक कम भएर त्यसले फैलियो, त्यो फैलियो भने चाहिँ नेपालमा पनि वाइड स्प्रेड रेनहरू चाहिँ दिन्छ।
0: धेरै वर्षा हुने सम्भावना भएका स्थानहरू पनि पहिचान गर्नु भएको छ तपाईँहरूले अहिलेसम्म?
5: हामीले जिल्लाहरू नै अम्बर अलर्टमा राखेका छौँ अनि अलिकति यो टुरिज्मको हिसाबले अलिकति जोखिम भएको हिसाबले चाहिँ हामीले हाई माउन्टेन्समा चाहिँ अब रेड नै राख्ने।
0: अनि प्रदेशको हिसाबले भन्नु पर्यो भने चाहिँ अलिक बढी
5: मुख्य गण्डकी र लुम्बिनीमा बढी जोखिम देखिन्छ, त्यहाँ अलिक बढी पानी पर्ने र अलिकति पछि चाहिँ यो सुदूरपश्चिममा पनि हुने कुरा चाहिँ अहिलेलाई नदेखे पनि यो हामी चाहिँ अपडेट गर्छौँ होला सुदूरपश्चिमको तराईतिर पनि।
0: अनि विभागले चाहिँ गृह मन्त्रालय, विपद प्राधिकरण, स्थानीय तह लगायतका निकायलाई चाहिँ कसरी अथवा के भनिराख्नु भएको छ, कस्तो किसिमको सर्कुलर गरिराख्नु भएको छ यहाँहरूले?
5: अहिले भर्खरै पनि हाम्रो गृहमन्त्रीज्यू र ऊर्जा मन्त्रीज्यू आउनु भएको थियो विभागमा अनि उहाँहरूलाई पनि भर्खरै ब्रिफ गरियो, होइन अनि जोखिम हुनेहरूको चाहिँ लिस्टहरू बनाउनु भन्नुभएको छ प्रिपरेसनको लागि। अनि हामीले कमान्ड पोस्टमा एनडीआरएमएमा त भोटे कोशीको लागि हामी रेगुलरली नै बसिरहेकै पनि थियौँ, विभिन्न निकायहरूमा पत्राचारको लागि आइतबारदेखि नै बसिरहेको छौँ।
0: अब अन्तिममा यो तपाईँको र मेरो कुरा सुनिरहनु भएको जति पनि श्रोताहरू हुनुहुन्छ, उहाँहरूले यो सम्भावित जोखिमको सम्बन्धमा हाम्रो कुराबाट के हुँदैछ भनेर बुझ्ने, संक्षेपमा भनिदिनुहोस् न।
5: त्यस्तो आत्तिने चाहिँ होइन, तर आफ्नो आफ्नो क्षेत्रमा वर्षा भयो भने चाहिँ के के जोखिम हुन सक्छ, जस्तै अब ल्यान्डस्लाइड्सको त्यस्तो छ भने चाहिँ त्यो तीन दिन चाहिँ कसरी जोगिने होइन, पालिकाहरूले पनि अलिकति त्यसमा तयारीमा चाहिँ बस्ने भयो। अब अरू चाहिँ आवश्यकता नपरिकन सकेसम्म ट्राभल नगर्ने, ट्रेकिङहरू गइरहेको र पर्वतारोहीहरूले चाहिँ माथि अलरेडी गइसकेको भन्दा त्यो फर्किरहेको बिचैमा पर्ने पनि हुन सक्छ होइन, सेफ ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ बस्ने र जान खोजेकोहरू चाहिँ त्यो इभेन्ट पछि मात्रै जाने, अनि हाम्रो सूचनालाई चाहिँ हेरिदिनु हुन पनि अनुरोध छ। र केही जिज्ञासा भएमा 1155 कल गर्नु पनि अनुरोध।
0: नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ। अब लागौं कर्णालीतर्फ। पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला त्यसलाई मध्यनजर गर्दै वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत कर्णालीका कतिपय स्थानमा विद्युतीय चूलो वितरण गर्न थालिएको छ। त्यसबाट विद्युत पुगेका गाउँ बस्तीमा विशेष गरी महिलाहरूलाई दाउरा र ग्यासको जोहो गर्नुपर्ने बाध्यताबाट राहत मिलेको बताइन्छ। जुम्लाबाट कृष्ण माया उपाध्यायको रिपोर्ट।
6: समयको बचत हुनुका साथै गाउँघरमा खेर गइरहेको बत्तीको प्रयोग गरेर पैसा आफ्नै ठाउँमा लगानी हुँदा खुशी लागेको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिका पाँचकी नारायणी चौलागाई।
7: छिटो पकाउनु पनि सकिने, बिस्तारै पकाउनु पनि सकिने, कतिपय बेला भित्रको खाना चाहिँ जल्न थाल्यो भने अटोमेटिक पनि बन्द हुन्छ। त्यो एक त कार्यबोझ घटेको छ, अर्को स्वास्थ्यको दृष्टिकोणले राम्रो भएको छ।
6: जुम्लाको पातरासी गाउँपालिका कि अर्की स्थानीय बासिन्दा माया देवी बोहरा।
7: गाउँघरको दिदी बहिनी एकदम खुसी भएको छ, समयको बचत हुन्छ अनि स्वास्थ्यको लागि एकदम धुवा धुलो हुन्थ्यो अनि भाँडाहरू काला हुन्थे।
6: 70% अनुदानमा महिलाहरूलाई लक्षित गरेर विद्युतीय चूलो र त्यसमा आवश्यक पर्ने भाँडाकुँडा समेत वितरण गर्दै आएको बताउँछन् वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र जुम्लाका प्रमुख पृथ्वी साहे।
8: हामीले यो विद्युतीय चूलो कसरी चलाउने भन्ने कुराहरू अवेरनेस कार्यक्रम करिब करिब 4600 महिला दिदी बहिनीहरूलाई अवेरनेस कार्यक्रम पनि दिँदैछौँ। त्यो सँगसँगै जुन इलेक्ट्रिसिटीले भ्याए क्षमताले भ्याएसम्मको यो इन्डक्सन चूलो पनि वितरण कार्य हाम्रो अहिले भइराखेको छ।
6: देशभर अभाव भइरहेको खाना पकाउने ग्यासको विकल्पको रूपमा विद्युतीय चूलो प्रयोग गर्दै आएको हुनाले आफूहरूलाई सहज भइरहेको जुम्लाका महिलाहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी जुम्ला।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। श्रीलंकाको उच्च अदालतले सन् 2019 को इस्टर सन्डे बम हमलाको योजना बनेको अभियोग लगाइएका 15 दोषी ठहर गरेको छ। उक्त आक्रमणमा 270 ज्यान गएको थियो र 500 भन्दा बढ़ी मानिस घाइते भएका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: दोषी ठहर गरिएकामा नाउफर माउलवी पनि छन्, जसलाई अभियोजकहरूले उक्त आत्मघाती बम आक्रमणको मुख्य योजनाकार मध्ये एकका रूपमा उल्लेख गर्दै आएका थिए। तीनवटा गिर्जाघर र तीनवटा विलासी होटलहरूमा भएको सो विस्फोटन सन् 2009 गृहयुद्ध अन्त्य भएता श्रीलंकामा गरिएको सबैभन्दा खराब आक्रमण थियो। ज्यान गुमाउनेमा 45 विदेशी थिए। आक्रमणमा संलग्न सबै बम हमलाकारीहरू विस्फोटनमा मारिएका थिए। आरोपितहरूलाई 23,000 भन्दा बढ़ी कसुरमा सजाय माग गरिएको थियो। त्यसमा हत्या, आतंकवादी आक्रमणका लागि षड्यन्त्र गरेको र हतियार राखेको सहितका कसुर थिए। अभियोजनका क्रममा 2300 भन्दा बढ़ी मानिसहरूले प्रमाण उपलब्ध गराएका थिए। विस्फोटक सामग्री, तरवार र गोलीगट्ठा सहित 2000 भन्दा बढ़ी प्रमाणहरू प्रस्तुत गरिएको थियो। उक्त बम हमलापछि श्रीलंकाका अधिकारीहरूले गुप्तचर सम्बन्धी गम्भीर त्रुटि भएको उल्लेख गरेका थिए। श्रीलंकाको सदनमा आक्रमणबारे भारतबाट प्राप्त सूचना उपयुक्त ढंगले सम्बन्धित निकायसँग साझा नगरिएको कुरा उठेको थियो। सन् 2023 श्रीलंकाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई राष्ट्रिय सुरक्षा सम्बन्धी विफलताका लागि जिम्मेवार रहेको ठहर गर्दै पीड़ितहरूलाई 10,00,000 क्षतिपूर्ति दिन आदेश दिएको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
10: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
11: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
12: बलियो तारको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
10: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
12: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
11: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
10: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
11: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
10: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियो

0: प्रधानमन्त्री जनकल्याण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएको पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभामा हुने छलफलका विषयहरू:
1: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
0: साधारण सभा हुने मिति, समय र स्थान:
1: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म।
0: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापु, बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: नोट:
1: साधारण सभामा उपस्थित शेयर सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधारण सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 98-45-34-41-73 र 98-67-81-63-74।
1: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 3208 क्षेत्रपा, दोलखा।
0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 26 औं वार्षिक साधन सभा निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
0: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार। समय बिहान ठिक 10 बजे। स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन 7 बाटो, चरीकोट, दोलखा।
1: नोट: उपस्थित हुन शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।

0: त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस त्रिपुरा महिला सहकारी संस्था लिमिटेडको 31 वार्षिक साधारण सभा तपसिलका मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति समय र स्थान।
1: मिति 2083 साल असोज 11 गते भीमेश्वर नगरपालिका 2 सम्पूजा पार्क दोलाखा बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: साधारण सभामा प्रस्तुत हुने विषयहरू
1: आर्थिक वर्ष 2082-83 कार्य प्रगति र लेखा परीक्षण प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन प्रस्तुत छलफल र पारित गर्ने आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत छलफल र पारित गर्ने आर्थिक वर्ष 83-84 वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्धमा विनियम तथा कार्यविधि संशोधन साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि सदस्यहरू छनौट। साधारण सभा सम्बन्धी थप जानकारी एवं अनुरोध
0: 70 वर्ष पूरा भएका सम्पूर्ण ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान कार्यक्रम भएको हुँदा आफ्नो नागरिकता प्रमाण पत्रको प्रतिलिपि 2083-88 गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ।
1: 2082 एसई परीक्षामा 3.2 जीपीए भन्दा माथि ल्याउन सफल संस्थाका नियमित बाल बचतकर्ताहरूलाई पुरस्कृत गरिने कार्यक्रम रहेकोले लाभढङ्ग पत्रको प्रतिलिपि 2083-88 गते भित्र उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ।
0: व्यक्तिगत पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले एक प्रति नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो 2 प्रति अनिवार्य बुझाउनु पर्नेछ।
1: साधारण सभामा उपस्थित हुने शेयर सदस्यहरूलाई 2083 साल असरसम्मको आफ्नो बचत तथा ऋणको कारोबार नियमित गर्नुहुन यसै साथ सूचित गरिन्छ। थप जानकारीको लागि सम्पर्क नम्बर 0949-59-222 र 98-44-40-64-60।
0: सृजना खड्का सचिव त्रिपुरा महिला सहकारी संस्था लिमिटेड दोलखा।
2: पुनश्च भीमेश्वर नगरपालिका 5 शेयर सदस्यहरूका लागि 2083 साल असोज 7 गति भीमेश्वर नगरपालिका भस्मी सामुदायिक भवनमा बिहान 7 बजेदेखि 10 बजेसम्म उपस्थितिका लागि अनुरोध।

0: ಶೋರ್ಟಿ ವಾಸ್ಕೋ ಟಿವಿ ಬೋಕರ ಹಿಡಿಯೋ ನೀಕ ಅವತಾರ ಮಾ ಸೌತ
1: ಕಥೆ ಬರಿ ಲೈಲೈ ವಾಸ್ಕೋ ಟಿವಿ ಬೋಕ್ನೋನಿ ಭಿಟ್ಟಿ ಆಫ್ನೇ ಟಿವಿ ಬಿಗ್ರಿಯೋ ಅನಿ ಬನೌನ ಜಾನ ಲಾಗಿ ಕೊನಿ ಬನೌನೆ ಪುಕ್ಕಾ ಉಲಟ ಹೋಯ್ನ
0: ಚಿಂತಾ ಗರ್ನ ಪರ್ಸ ತ ಸದರ ಮುಕಾಮ ಚರಿ ಕೋಟ್ ಬಾಟ ಚರಿ ಘ್ಯಾಂಗ್ ಜಾನೆ ಬಾಟ ಮಾ ರೋಯ್ಕೋ ಆಮ್ರೈ ಚೌಧರಿ ಇಲೆಕ್ಟ್ರೋನಿಕ್ಸ್ ಮಾ ಲೈ ಜಾಉನ ತ್ಯಾ ತ ತಿಮ್ರ ಬಿಗ್ರೆ ಕೋ ಟಿವಿ ಮಾತ್ರ ಹೋಯ್ನ ಕಿ ಮೊಬೈಲ್ ಘಡಿ ಸಬೈ ಪನಿ ಆಲ್ಸರ್ನಿ ಸಕಿ ಗೋನಿ
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा ए हाफ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
2: धुलिखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना।
4: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराइ मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
2: हाम्रा सेवाहरू
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
2: 24 घण्टा आकस्मिक सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
2: 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
2: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
4: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
2: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
4: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
2: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
4: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0494-12-020।
2: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
6: एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना।
7: हाथ मा हाथ मिलाऊं, साथ मा साथ मिलाऊं।
6: यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा रिहाएको मिति समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइपर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियोर सदस्य महानुभावजीहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाएक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते काठमाडौँ सेवा केन्द्र। काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली एकाइ दुई रामेछाप जिल्ला क्षेत्रमा 2083 आश्विन 20 गते मंगलबार प्रीति सेवा केन्द्र। प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू भोजी सेवा केन्द्र। भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू ठोसी सेवा केन्द्र। ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू गर्जाङ सेवा केन्द्र। गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू रसनालु सेवा केन्द्र। रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू बेताली सेवा केन्द्र। बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र। राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान सेवा केन्द्रको प्राङ्गण र एकाइ तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार मुख्य कार्यालय। मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू गौरव सेवा केन्द्र। गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू मेलमिलाप सेवा केन्द्र। मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू सुइरे सेवा केन्द्र। सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू चरीकोट सेवा केन्द्र। चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र। एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र स्थान मुख्य कार्यालयको सभाहल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू। साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikritfriendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की सचिव एकीकृत फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड जिरी 5 दोलखा।
7: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
8: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौं।
7: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू। आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा। आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा। आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा। आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा।
8: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा
7: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
8: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
7: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते। समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
8: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
7: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाई स्वास्थ्य हुन तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो।